धनु राशि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। नकारात्मक सोचले बनिरहेका काममा बाधा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 3 रहेको छ। मकर राशि नेतृत्व क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सनातनको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक 3 रहेको छ। कुम्भ राशि आत्मविश्वासले अरूलाई पनि प्रभावित गर्नेछ। आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा प्रशंसा मिल्नेछ। सामाजिक फेदफाटबाट नयाँ सम्भावनाको ढोका खुल्नेछ। आफूले चाहेको कुरा स्पष्ट रूपमा राख्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक 1 रहेको छ। अन्तिममा मीन राशि सूक्ष्म कुरा छिटै बुझ्ने स्वभाव बलियो देखिनेछ। हिसाब कागज पत्र वा व्यवस्थित काममा राम्रो ध्यान जानेछ। सानो गल्ती सच्याउँदा ठूलो झन्झटबाट बस्न सक्छ। आफ्नो दिनचर्यामा अनुशासन कायम राख्नुहोस्। शुभ रंग पहेँलो हो भने शुभ अंक 9 रहेको छ। आदरणीय श्रोतावृन्द आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौ। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिँदा दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 06-65414-100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलपराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्द, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
10: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
11: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
10: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 पाटन तनहुँ।
12: हेलो
13: बा, कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476680681।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री एकहा, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
10: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461033101 र 98468 83522।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हाडो जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
18: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9825359122, 9808 र 9460769246।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा थापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: रोज एक गते बिहिबार सन् 2026 सेप्टेम्बर 17 तारिक भदौ शुक्ल
20: एफएम 92.3 सरलाईको रेडियो तुफान 102.4 र परहवा एफएम 101.1 शङ्खुवा सभाको रेडियो साङ्गिला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकबाट
19: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने,
20: खुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने,
19: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी सड़क गाड़ी सञ्चालन विकल्पमा पानी काम र अध्ययन हुँदै,
20: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य,
19: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: नेपाल बैंक सवारी, नेपाल बैंक को पवाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय समय नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा र राष्ट्रिय सभाको 2/3 मतले संविधान संशोधन गर्न मिल्ने, प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 का विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाधिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावी सहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो।
5: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ। मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ। मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ। मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ। महानिर्देशक पौडेलले भन्नुभयो, यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ। यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो, सबै विपत्तिमा भने लागू हुँदैन। यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ। विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपत पीड़ित उद्धार तथा राहत मापदण्डमा विपत्तमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ। तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ। यसअघि 10 दिनसम्म पनि सबफेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो। यसपटक भने सरकारले निर्णय गरिसकेको छैन। आजको नयाँ पत्रिकामा खबर छ, यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: पृथ्वी राजमार्ग अन्तर्गत दादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय दादिङका अनुसार भदौ 10 र 14 को भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गैरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको दादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
5: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मिन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16-19 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधन संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ।
4: काया कैरनमा भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
7: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाइ?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
10: एभुडी, तिमीले भने जस्तै घर बने, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
14: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
14: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
14: फोन नम्बर 065414321,
12: मोबाइल 9805678634 र 97081010590।
15: लौ आयो खुसीको खबर।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
4: प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने, धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। सरकारले भोटेकोसि हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोसी बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिएको पनि उहाँले जानकारी दिनुभयो।
4: भोटेकोसी नदीमा आएको बाढ़ीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोसी करिडोरका सड़क, पुल, होटल तथा अरू पर्यटक पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोसी क्षेत्रमा भएको विपदका कारण सिंगो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। सब जानकारी अबको पालो।
5: भोटेकोसी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोसी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिन्धु देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयासबारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
17: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिलेलाई झेक्कुलै छ। हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं भने नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन लन्च गर्यौं।
5: भोटेकोसी बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
17: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$500-$600 खर्च गरिन्छ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ। नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
5: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला, प्रकृति र समुदायमा आधारित आतिथ्यतालाई पर्यटन सेवासँग जोड्न सकियो भने पर्यटकलाई फरक र मौलिक अनुभव दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
17: मौलिकतालाई चाहिँ ध्यान दिनुहोस्, त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त? तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आ होइन, खान पान, विशेष घरको बनौट, डिजाइन सबै बुझ्न आउँछ उसलाई। प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ।
4: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियुत नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रुपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1000 भन्दा धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
5: यस्तै दैनिक उपभोग्य खाद्यान्न तरकारी फलफूल अण्डा ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ़ राष्ट्रपका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
4: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको हो। नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बाढी र डुबानबाट बच्न के गर्ने?
19: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
18: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
19: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
18: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
19: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाइ?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
21: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
21: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
21: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950।
5: गएको सोमबार मात्रै पृथ्वीको कक्षीय अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोई मेनिकले एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी कान्तिपुरमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% देखि 4% पुर्याएको हो। बढ़दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रा स्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रा स्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाई छ। ब्याज दर वृद्धिले घर गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
5: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 खेल कीर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढी कार्यक्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश टी20 श्रृंखला समर्पित गरिने भएको क्यानले जनाएको छ।
0: अब केही खबर संक्षेपमा। अहिले कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका दुई ठाउँमा खुट्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार काभ्रेजुङ, खोटाङ, लमजुङ र कैलालीका केही ठाउँमा खुट्का पानी परिरहेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ।
5: झण्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिकले।
0: भुटानको गरबजोङ गाउँपालिकामा भएको 2 दिने राष्ट्रिय गरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 हुँदै जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
5: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति बिदा दिने र सितगरीका पतिका लागि 42 दिन तलब सहित प्रसूति स्याहार बिदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
0: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
5: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पुँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो।
0: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
5: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु विचल्लीमा परेका छन्।
0: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
5: गवर्नर सहित संचालकको कार्यकाल 5 घटाएर 3 कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्रिय बैंक 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
0: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरूपयोग, भित्रको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह, खराब कर्जा लुकाउन नयाँ कर्जा दिने, एभर ग्रिनिङ सम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
5: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केभी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोडिएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
0: काया कैरनमा अब पालो उखानको
5: जंगल एक वृक्ष अनेक
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर
5: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने,
0: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता साँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृत छ मानेर
5: पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोडिएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
0: काया कैरनमा अब पालो उखानको
5: जंगल एक वृक्ष अनेक
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं।

0: वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य
1: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने
0: र अन्त्यमा आजको कार्टुन आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौ आफ्नै सुरुमा महाधिवेशन गर्न लागेका कांग्रेसका दुई समूहलाई बर्मजियाको पेड़ा पसलको सही तरिका नामसँग जोड्न खोजिएको छ यहाँ एकातिर गगन थापा जस्तै मान्छे चार तारे झण्डाको तीन तारे मात्रै समातेर बसेका छन् अनि माथि लेखिएको छ असली बाजेको पेणाधिवेशन असोज 16-19 अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे चार तारे झण्डाको एउटा मात्रै तारा भएको टालो समातेर बसेका छन् अनि माथि लेखिएको छ पुरानो बाजेको पेणाधिवेशन मंसिर 21 आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौ उमालेको या शुद्धिकरण गरेको पानीमा त्यति हुने गरौं।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
8: मोबाइल 98065678634 र 97081010590।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
6: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि

0: भएकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
3: यही आउँदो असोज 3 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल गडबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
4: फोन नम्बर 0564142333 र 9978161887।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टाल्टो गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141442, 9856231128, 9462614726।
2: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता,

अब शिरोपतनको बारेमा भन्नुभन्दा अगाडि म के भन्न चाहन्छु भने सेक्स भनेको यौन भनेको दुईटा खुट्टाको बीचमा हुँदैन, यो दुईटा कानको बीचमा हुन्छ अरे भन्नु बदला हाम्रो दिमागमा हुन्छ ना कि यौन अङ्गमा। अब प्रिमेचर इजेकुलेसन जुन तपाईँले शिरोपतन भन्नुभयो यो भनेको चाहिँ यसलाई अब व्याख्या गर्नुपर्दा यो भनेको चाहिँ एउटा हामीले सेक्सुअल एक्टिभिटी भनौँ न यौन क्रियाकलाप सुरु गरेपछि चाहिएको भन्दा अलि अगाडि नै स्खलन हुनु या धेरैहरूसँग चाहिँ एकदेखि दुई मिनटको भित्रै स्खलन हुनु र त्यो जुन ब्रियलाई रोक्न सक्ने कुनै क्यापेसिटी नै नहुनु रोक्नै नसक्नुको स्थितिलाई चाहिँ एउटा प्रिमेचर इजेकुलेसन या शीघ्रपतन भन्छन्। अब यो धेरैजसो एराउन्ड धेरैजसो पुरुषहरूमा कुनै न कुनै बेला देखिरहेको हुन्छ, कुनै न कुनै बेला भन्नुको मतलब कि अब आज देखियो भन्नेमा सधैँ उसलाई त्यही शीघ्र स्खलनकै रोग लाग्यो जिन्दगीभर उसलाई अब शीघ्र स्खलनकै समस्या भइरह्यो भन्न खोजे होइन कि अब भनौँ न महिनामा दसचोटि यौन सम्पर्क गर्दाखेरि आज एकचोटि शीघ्र स्खलन हुने पनि हुन सक्दछ, अब नौचोटि एकदम राम्रो हुनु पनि सक्दछ, दुई तिनचोटि शीघ्र हुने अरू चिज बेला राम्रो हुने त्यो हुन सक्दछ, कुनै न कुनै बेला लाइफमा चाहिँ मान्छेलाई भइरहेको हुनसक्छ, यो थुप्रै कारणहरूले हुन्छ। मुख्य कुरा चाहिँ अब यो शीघ्र पतनै किन अलि कसै कसैलाई मान्छेलाई हुन्छ भन्दाखेरि हाम्रो जुन दुईलाई अलिकता रोप्ने जुन हाम्रो क्षमता हुन्छ त्यो नै हाम्रो अलिकता विकास हुन पाएको हुँदैन अरे क्या त्यो बेला चाहिँ। जस्तै अब एउटा पिसाबलाई हामीलाई एकदम च्याप्यो भने तपाईँ बसमा हिँडिरहनु भएको छ होइन, त्यो बस रोक्ने कुनै छैन या कतै शौचालय छैन भने तपाईँलाई एकदम पिसाब च्यापिरहेको छ भने तपाईँ कसरी न कसरी त त्यो पिसाब रोक्नुहुन्छ नि त, तर कसरी रोक्ने भनेर तपाईँलाई सोद्धाखेरि त्यसको कुनै विधि छ त बताउने कुनै लिखित विधि त छैन नि, यो अङ्गलाई यसरी गर्यो भने खुट्टा च्याप्यो भने रोक्छ भन्ने छैन। त्यस्तै यो एउटा गृहलाई अलिकता रोक्न सक्ने जुन हाम्रो क्षमता हुन्छ त्यो पनि अलिकता विकसित नभएको चाहिँ हुन्छ यो बेलामा चाहिँ। अनि अरू धेरै चाहिँ तपाईँको अब यो भनौँ न शारीरिक कारणहरू बायोलोजिकल कारणहरू अरू कुनै रोगव्याधहरू पनि कहिले काहीँ चाहिँ हुन सक्दछ, यदि स्पेसल्ली कोही मान्छेहरूलाई अलिक कुनै हर्मोनको समस्याहरू छ सेक्स हर्मोनहरूको समस्या छ केही अरू दीर्घकालीन रोगहरू छ त्यस्तो मान्छेलाई पनि शीघ्र पतन चाहिँ हुने सम्भावना चाहिँ हुन सक्दछ। अनि त्यो बाहेक चाहिँ अर्को तपाईँको यो मनोवैज्ञानिक कारणहरूले पनि धेरै यसमा चाहिँ शीघ्र पतनको लागि चाहिँ रोल गरेको हुन्छ, किनभने अब सेक्सुअल एक्टिभिटीमा अलिकति हतार हतारमा गरेको सेक्सुअल एक्टिभिटी हुन्छ नि, त्यो पाक क्रीडा या जुन फोर प्लेमा अलिक समय नै दिनु भएन एकदम हतारिएर यौन सम्पर्क गर्न थाल्नुभयो एकदम तपाईँलाई हतार छ चाँचाँडै गरिहालौँ गर्नै पर्ने दबाब जस्तो छ भने त्यो बेला पनि अलिकता शीघ्र पतन हुने चान्स चाहिँ हुन सक्दछ, किनभने तपाईँको अब चाहना नै त्यही अनुसारले चाँडै गएर चाँडै भ्याउँ भन्ने छ नि त छिछिटो गरौँ भन्ने छ, र त्यो भएको बेला पनि त्यस्तो बेला पनि अलिकति त्यो रोकथाम गर्ने क्षमताले चाहिँ काम नगर्ने हुन चाहिँ सक्दछ। होइन यो बाहेक अब अरू थुप्रै त्यही मानसिक मनोवैज्ञानिक कारणहरू अब तपाईँ कसरी तपाईँको बच्चादेखिको सेक्स एजुकेसन कस्तो छ यौन शिक्षा कसरी पाउनु भएको छ या तपाईँको पहिलेदेखिको बानी बेहोरा कस्तो छ यो थुप्रै कुराले पनि सेक्समा चाहिँ असर गरेर हुन्छ कि हजुर। मैले अघि भने जस्तै सेक्स दुईवटा खुट्टाको बिचमा होइन कि दुईवटा दिमागको बिचमा हुने कुरा हो भने जस्तै दिमागको थुप्रै यस्तो पाटोहरू हुन्छ जसले गर्दाखेरि चाहिँ एउटा कुनै न कुनै जीवनमा त्यसले केही न केही असर पराएको हुन्छ त्यसले गर्दाखेरि यो शीघ्र स्खलन चाहिँ हुने सम्झ्दछ। अर्को कुरा चाहिँ कहिलेकाहीँ यो अपरेसनहरूको गरेको बिरामीहरू पनि अलिक शीघ्र स्खलन हुने चान्स नै हुनसक्छ, प्रोस्टेटहरूको अपरेसनहरू गरेका छ या अब त्यो के अरे तपाईँको पिसाबले नलीबाट कुनै पाइपहरू सिराएर गर्ने अपरेसनहरू थुप्रै अपरेसनहरू छन् त्यस्तोहरू गरिएको छ भने पनि त्यो शीघ्र स्खलनहरू किनकि त्यो जुन यो बनाउने ग्रन्थि त्यो निस्किने जुन हाम्रो पाथवे त्यो नै कहिलेकाहीँ बिग्रिएको या त्यसमा चाहिँ कुनै असर परेको हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ त्यो धेरै रोकथाम गर्ने क्यापेसिटी चाहिँ त्यो मान्छेको त्यो एज अ रिजल्ट अफ त्यो अपरेसनको एउटा नकारात्मक ऊ जस्तो हिसाबले पनि हुन चाहिँ सक्छ। पुरुषलाई भयो त्यो शीघ्र स्खलन भयो उसलाई पुरुषलाई समस्या भयो चाँडै उसको स्खलन भयो त्यसले गर्दाखेरि भनौँ न उसले सोचेर त्यही समयसम्म गर्न सकेन एउटा त्यो पाटो एउटा महिलाको पाटो पनि त भयो नि महिलाको पाटो चाहिँ अब उसलाई यौन चाहना बल्ल सुरु हुँदै गएको थियो तर त्यो सन्तुष्टि प्राप्त भएन किनकि पुरुष मान्छे चाँडै स्खलन भयो भन्ने छ होइन। त्यही भएर यसको उपचार या भनौँ न यसलाई दुइटै हिसाबले सोध्नुपर्छ एउटा पुरुषको उपचार त छँदैछ अब महिलाको चाहिँ जुन सेटिस्फ्याक्सनको कुरा छ त्यसको लागि चाहिँ अब भनौँ न कति मान्छेहरू सोच्छन् कि अब
पाँच दस मिनट या दस पन्ध्र मिनट या लामो एकदम अलि लामै यौन सम्पर्क गर्यो भने चाहिँ महिला एकदम सन्तुष्टि हुन्छन् भन्ने, तर त्यो त्यस्तो पनि ग्यारेन्टी छैन कि। पन्ध्र बिस मिनट आधा घण्टा यौन सम्पर्क गर्यो भन्नेमा त्यो महिला चाहिँ एकदम चरमानन्द प्राप्त गर्ने, अर्गजम प्राप्त गर्ने या एकदम सेटिस्फाई हुने भन्ने कुनै त्यस्तो लिखित कुनै एकदम ग्यारेन्टी चाहिँ छैन। किनभने महिलाको अब यौन अङ्गको त्यो तपाईँको अर्गाजमको यौन अङ्ग भनेको क्लाइटोरिस हुन्छ होइन, त्यसलाई कति घर्षण भएको छ, कहिले काहीँ त्यतिलाई त्यति त्यो अङ्गलाई अब हातैले मात्रै घर्षण गरेर पनि महिलाहरूको चाहिँ त्यो यौन चाहना मेट्ने चाहिँ हुन सक्दछ। त्यही भएर पुरुषको स्खलन भइसकेर पनि यदि महिलाको यस्तो चरम आनन्दको कुरा छ भने त्यसरी पनि त्यो विधिहरू पनि अप्नाउन सकिन्छ। र के अरे तपाईँको यो सिङ्गल स्कुलमलाई अब त्यति भयो भन्नेमा पनि त्यसरी आत्तिहाल्नुपर्ने चाहिँ छैन होइन। अघि मैले भने जस्तै थुप्रै रोगव्याधहरूले गर्दाखेरि, थुप्रै कारणहरूले गर्दाखेरि सिङ्गल स्खलन भएको हुन सक्दछ होइन, अलि हतार हतारमा जानुभयो, पहिलोचोटि गर्न जानुभयो होइन, त्यो भए पनि कहिले काहीँ पहिलो पहिलो एक्सपिरियन्स पहिलो पहिलोचोटिहरूमा पनि कहिले पहिले पहिले यौन सम्पर्क गरे होइन, आज सुरु सुरुचोटि गर्न जाँदाखेरि पनि अलि उत्साह बढी भएर अलि चाहना बढी भएर पनि यौन सिङ्गल स्खलन भएको हुन सक्दछ। त्यो सबैको एउटा चाहिँ हामीले रिभ्यालुएसन गर्न जरुरी छ, के कारणले भइरहेको छ र यसको औषधि उपचारहरू पनि हुन्छ होइन। र एकदम साइकोलोजिकल अलिकता त्यो रोक्न सक्ने अलिकता क्यापेसिटीलाई बढाउने अलिकता तरिकाहरू साइकोलोजिकल अलिकता एक्सर्साइजहरू जस्तो पनि हुन्छ, त्यो सबै विधिहरू प्रयोग गर्यो भने चाहिँ सिङ्गल स्खलन धेरै मान्छेमा सुधार पनि भएको छ। सिङ्गल स्खलनलाई अलिकता लामो गराउने एउटा स्टप स्टार्ट टेक्निक भन्छन्, स्टप स्टार्ट भन्नाले चाहिँ रोक्ने अनि फेरि सुरु गर्ने भन्नु, मतलब तपाईँ अब यौन सम्पर्क गर्नुभयो, एउटा गर्दै गएपछि एउटा त्यो प्रेसर मेन्टेन हुँदै गएपछि एउटा जुन तपाईँलाई इजाकुलेसन अब स्खलन हुन्छ हुन्छ जस्तो लाग्यो भने त्यो टाइममा चाहिँ एकछिन रोक्ने, सबै क्रियाकलापलाई बन्द गरिदिने होइन, सबै क्रियाकलाप बन्द गर्ने, एकछिन ब्रेक लिने, ब्रेक भन्नाले अरू चिजहरू गर्ने त्यो बेला होइन, हग गर्न सक्यो, गफ गर्न सक्यो, एकछिन ब्रेक लिने गर्ने कि एकैचोटि रेसको घोडा जस्तो सुरु भएपछि गरे गरे एकैचोटि त्यो रिबन छुने होइन कि, ब्रेक लिने गर्ने, स्टप होइन, टेक अ ब्रेक एन्ड अगेन स्टार्ट, अनि त्यसपछि फेरि सुरु गर्ने। त्यसले गर्दाखेरि चाहिँ त्यो जुन तपाईँको त्यो स्खलन हुने हुने जस्तो तपाईँको जुन ऊ भइरहेको हुन्छ त्यो सिलसिलालाई बन्द गरिदिन्छ अनि फेरि सुरु गरिदिएँ, फेरि जिरोबाट त्यो सुरु हुन थाल्छ होइन, फेरि तपाईँ 90 पुग्नुभयो, 80 पुग्नुभयो भने फेरि त्यसलाई बन्द गर्ने, फेरि अनि एकछिन ब्रेक लिएर जिरोदेखि गर्ने, यो एक्सर्साइजहरूले पनि फाइदा चाहिँ गरिरहेको छ गर्छु। अब यो सिङ्गल स्खलन कुनै इमर्जेन्सी कन्डिसन त होइन होइन, तपाईँलाई यस्तो भयो भने चाहिँ जसरी पनि अपरेसन मतलब भनौँ जसरी पनि डक्टर कहाँ जानु पर्यो अस्पताल जानु पर्यो भने इमर्जेन्सी कन्डिसन होइन यो होइन, त्यो त हामी सबैलाई थाहा छैछ। अर्को कुरा चाहिँ के हो भन्दाखेरि अब यो स्खलनको या यौनको सबै मान्छेको आफ्नो पर्सपेक्टिभ हुन्छ कि, कसैलाई एक मिनट दुई मिनटले पनि अब आनन्द आइरहेको हुन्छ, उसलाई ठिक लागिरहेको हुन्छ अनि कसैलाई चाहिँ त्यो पनि कम लागिरहेको हुन सक्दछ, त्यही भएर यो सबै त आफ्नो व्यक्तिगत धारणा हुन सक्छ होइन। तर यदि सिङ्गल स्खलनले तपाईँ अलिकता पनि कन्ट्रोल गर्न सक्नुभएको छैन, यदि स्खलनलाई अलिकता पनि तपाईँ बिल्कुलै कन्ट्रोल छैन होइन, या तपाईँको जुन यौन अङ्गहरूको मिलन गर्नुभन्दा पहिले नै होइन, पेनिटेसन गर्नुभन्दा पहिले नै पनि डिसार भइसकेको छ, या योनिमा लिङ्गको भनौँ न प्रवेश गराउनुभन्दा पहिले नै पनि कहिले काहीँ डिसार्ज भएको हुन्छ सक्दछ, या छुने चलाउँदैमा महिला मान्छेले छोदैमा चलाउँदैमा मात्रै डिस्चार्ज भएको छ, यौन सम्पर्क गर्नै सकेको छैन होइन, त्यस्तो छ भने चाहिँ डक्टरको मदत लिन सकिन्छ। या यसले गर्दाखेरि तपाईँको अब केटी मान्छेको यौन चाहनाहरूमा कमी आएको छ, केटा मान्छेले पनि सोचेको जस्तो समय दिन सकेको छैन, यसले गर्दा मिन्स कपालमा अलिकति डिसहार्मोनी अलिकति केही मनमुटाव भइरहेको छ, त्यो सबै सबैभन्दा छ भने चाहिँ अनि तपाईँले चाहिँ एउटा मदत डक्टरको मदत लिन्छ है सबै। हस्तमैथुनलाई अब सिम्पली भन्नुपर्दा हस्तमैथुन चाहिँ अब आफैले आफ्नो यौन अङ्ग या आफ्नो प्राइभेट अङ्गलाई चलाएर एउटा यौन आनन्द पाउने तरिका हो। अब यो मान्छेले कहिले कसैले हातको प्रयोगले गर्छ, कसैले खेलौनाहरूको प्रयोगले पनि गर्छ आजकल होइन, यो हस्तमैथुन त्यही हो भनौँ न, सबैलाई थाहा भएको कुरा हो, इङ्ग्लिसमा मास्टरबेसन भन्छौँ। हस्तमैथुन त अब धेरै पहिलेदेखि नै चलिआएको कुरा हो, अब पहिले यसको बारेमा कुनै त्यति चर्चा परिचर्चा या रिसर्च स्टडी हुँदैन थियो होला, र त्यही भएर मान्छेले यसको
भनौँ न यसको उपयोगिता या अब यसको पोजिटिभ पोइन्ट के हो या नेगेटिभ पोइन्ट के हो त्यो पनि थाहा पाएको थिएनन् होला। र अहिले चाहिँ अब एकदम विज्ञानको युगमा धेरै सेक्सुअल मेडिसिनको फिल्डमा पनि धेरै हस्तमैथुन गर्ने रिसर्चहरू भएको छ, धेरै कुराहरू निस्किएको छ। अब हस्तमैथुन भन्नुपर्दा तपाईँको एराउन्ड सर्वेहरूमा देखाए अनुसार चाहिँ 70-80% पुरुषहरूले एराउन्ड 50-60% महिलाहरूले हस्तमैथुन गर्छन् भनेर विश्वहरूको सर्वेहरूमा देखाएको छ। अझै हाम्रो सेक्सुअल मेडिसिनको फिल्डमा त एउटा लाइन एकदम कमन छ, त्यसमा के भन्छन् भन्दाखेरि 99% अफ द मेल मास्टरबेट द रिमेनिङ 1% आर लाइङ रे। भन्नुको मतलब 99% पुरुषहरूले हस्तमैथुन गर्छन्, बाँकी 1%ले चाहिँ झुट बोलिरहेका छन् रे। भन्नुको मतलब त सबैले गर्ने रहेछन्, हुन पनि ट्रुथ चाहिँ त्यही हो, गर्न सबैले गर्ने हो, अब गर्छन्, डाटाले पनि त्यस्तै देखाएको छ, म्याक्सिममै गर्छन्, तर अब त्यो भन्दै हिँड्ने कुरा नभए नभन्ने कुरा मात्रै हो। अर्को कुरा हस्तमैथुनसित रिलेटेड एकदम धेरै समाजमा मिथ्स भनौँ न यो के अरे नकारात्मक धारणाहरू भ्रमहरू योहरू छ। जस्तै अब बिरामीहरूले भन्नुहुन्छ मैले अब युवा अवस्थामा धेरै हस्तमैथुन गरेँ र त्यसले गर्दाखेरि अहिले चाहिँ मेरो लिङ्ग उत्तेजितमा कमी आयो, यसले गर्दाखेरि मैले आफ्नो पार्टनरलाई महिलालाई सेटिस्फाई गर्न सकिनँ, र हस्तमैथुन गर्दाखेरि मेरो जुन त्यो वीर्य स्खलन भएर मैले त्यत्रो वीर्य फालेँ, त्यो वीर्य फालेर मेरो इनर्जीहरू लस भयो होइन, म त्यही भएर दुब्लो पत्लो भएँ है। यो व्यापक कुराहरू छ, यो सबै एकदम झुट हुन्, दिज आर अल मिथ्स होइन, यो एकदम भ्रम मात्र हुन्। कति पुरुषहरूले भन्छन् त्यही हस्तमैथुन गरे हुनाले अहिले मेरो चाहिँ यौन सम्पर्क गर्ने क्षमतामै कमी आयो, यो सबै भन्छन्, तर यो सबै नकारात्मक धारणा हो, यसको सत्यता त केही पनि छैन। खास हस्तमैथुन मात्रै होइन, यो हाम्रो वृह जुन स्खलन हुन्छ, वृह स्खलन हुने थुप्रै मेकानिजमहरू छ। एउटा यौन सम्पर्क गर्ने त सबैलाई थाहा भयो, एउटा हस्तमैथुन गरेर भयो, कहिले काहीँ चाहिँ यो हाम्रो निन्द्राको बेला पनि हाम्रो पुरुषहरूको लिङ्ग चाहिँ उत्तेजित एउटा रिम स्लिम भन्ने हुन्छ, त्यो बेलामा चाहिँ शरीरको सामान्य प्रक्रिया नै हो, लिङ्ग उत्तेजित भएको हुन्छ। र त्यो बेला कहिले काहीँ चाहिँ हाम्रो यो वृह स्खलन पनि हुन्छ, युवा अवस्थाहरूमा जसलाई चाहिँ हामी स्वप्नदोष या नाइट फल भन्छौँ, यो हस्तमैथुन नभए पनि एक प्रकारको स्वस्खलित हुने कुरा हो। त धेरै मान्छेहरूले चाहिँ यो वृह स्खलनलाई नै या हस्तमैथुन गरेर होस् या यो स्वप्नदोषबाट होस् वृह स्खलन हुनु भनेकै मेरो यो त वृह भनेको त अझ कतिजनाले त यो वृह भनेको मेरो एकदम इनर्जीको स्रोत हो, यसले गर्दाखेरि मेरो इनर्जी लस भयो, सबै राति जान्छ, त्यही भएर म कमजोर भएँ, म दुग्लाएँ होइन, मेरो सेक्स पावर सबै कम भयो भने यस्तो नकारात्मक धारणाहरू छ, त्यो एकदम बिल्कुलै गलत कुरा हो, त्यसमा कुनै पनि सत्यता होइन। यौन सम्पर्क गर्दाखेरि चाहिँ यौन सम्पर्क गरेर वृह स्खलन गर्न हुने, त्यही वृह स्खलन गरेर भोलि प्रजनन भएर छोराछोरी पाउनु हुने होइन, तर त्यही स्खलन तपाईँले हस्तमैथुन गरेर त्यही वृह झर्दाखेरि चाहिँ त्यसले नराम्रो गर्छ भन्ने त कतै यो त मान्नै नसकिने कुरा हो। त्यसमाथि हाम्रो विज्ञानले पनि अध्ययनहरू गरेको हिसाबले पनि हस्तमैथुनको कुनै त्यस्तो नकारात्मक यो अघि भने जस्तै हस्तमैथुन गरेर कुनै नेगेटिभ इम्प्याक्ट छ भन्ने चाहिँ भनेको छैन। कति स्टडीले त कति अध्ययनहरूले त अझै हस्तमैथुनको राम्रो पाटोहरू पनि छ भनेको छ। जस्तै हस्तमैथुन गर्ने मान्छेले अब एउटा यौन चाहना यौन जुन इच्छालाई आफूले आफूलाई यौन चाहना मेट्नलाई एउटा त्यो साधन हो, त्यसले गर्दाखेरि चाहिँ आफ्नो इमोसनहरूलाई कन्ट्रोल गर्नलाई आफ्नो तपाईँको भनौँ न जुन यौन उत्साह हुन्छ त्यसलाई कन्ट्रोल गर्नलाई पनि यसले एकदम सहयोग गर्छ भन्छन्। अर्को कुरा हस्तमैथुनले राम्रो निन्द्राहरू पनि पर्छ भन्छन् होइन, त्यही भएर यसको कुनै हस्तमैथुनको कुनै त्यस्तो नराम्रो कुनै आस्पेक्ट चाहिँ छैन। हस्तमैथुन यदि तपाईँ गर्नुहुन्छ भने ठिक छ, हो त्यही हो, हस्तमैथुन कम्पलसरी एकदम जुन बेला पछि हस्तमैथुन नै गरिरहने होइन, कामै छोडेर कुद्दै गएर हस्तमैथुन गर्नुपर्ने एउटा कम्पलसरी नसा खाने मान्छेकोहरू जस्तो गर्नै पर्ने एउटा कम्पलसनै छ, या पब्लिकमा गर्नुहुन्छ होइन, अरू मान्छे पनि देख्छन्, अब त्यस्तो छ भने त त्यो नराम्रो समस्या भयो। तपाईँ आफ्नो प्राइभेट स्पेसमा आफ्नो शरीरलाई आफै चलाएर यदि सन्तुष्टि लिनुहुन्छ भने त्यसमा कुनै हानि नोक्सानै छैन। अब हस्तमैथुन पनि त तपाईँले धेरै भन्नाले मान्छेले कति नै गर्नु सक्छ, एउटा क्रियाकलाप नै हो, एउटा जुन क्रियाकलाप पनि दिनमै अब 43 चोटि नै गर्न सक्ने भन्ने त कुरा होइन, दिनमै 1-2-3 चोटि गर्ला, त्यसले केही फरक पर्दैन। यदि तपाईँ दिनको 2-3 चोटि यौन सम्पर्क गर्नुहुन्छ भने त्यसले केही न फरक पर्ने, तर त्यही हस्तमैथुन 2-3 चोटि गर्नुहुन्छ भने त्यसले फरक पर्ने त कुनै त्यसमा आफै भन्नुहोस् न त्यसमा के वैज्ञानिक कारण होला र
अब त्यस्तो कुनै रोग व्याध सर्ने भन्ने त कुरै भएन, घाउहरू लाग्ने पनि झन् कुरा भएन होइन। अब हामी कोहीसित यौन सम्पर्क गर्यौँ बिना अस्थायी साधनको प्रयोग गरेर भन्यो भने अर्को मान्छेबाट हामीले कुनै यौन रोग सर्ला भन्ने डर भयो। अब यो आफैले गर्दाखेरि त कुनै रोग लाग्ला या त्यस्तै कुनै रोग सर्ला भन्ने त कुरै भएन, र त्यो घाउ हुने या त्यो दुख्ने त्यस्तो पनि कुनै हुँदैन। अब त्यो तपाईँको शरीरले जति सक्छ त्यति गर्ने हो होइन, एकदम गर्नुहुन्छ भनेर अब तपाईँ चाहिने भन्दा बढी गर्यो भने त अब केही कुरा पनि बढी नै होला, शरीरले नसकिसकि गरेर गर्यो भने त त्यसले पनि अप्ठ्यारो होला। तर यदि चाहिएको बेला आफूलाई लाग्छ भने कहिले काहीँ गर्दाखेरि नर्मली गर्दाखेरि त्यसले केही पनि फरक गर्दैन, यति गर्दा नर्मल यति गर्दा एब नर्मल भन्ने त्यस्तो कुनै पनि प्यारामिटर चाहिँ छैन।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खिलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
8: खैरेनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
9: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
8: साधारण सभा सुरु हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुत अधिकारी श्रेष्ठ एवं श्री खैरेनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरेनी चार।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पपोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161 95301।
18: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
21: नमस्कार, नमस्कार, बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। कालीगढले आज विश्वकर्माको पूजा आराधना गरी वस्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कला कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती पुनर्स्थलमा, मुहान स्थलमा, सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोग ल्याउने औजारका पूजा आराधना गरेमा धेरै समय टिक्ने, काममा बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीच भेदद्वारको द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदको रूपमा मानि त्यसलाई समयदेखि नै पूजा गर्ने परम्परा बसेको प्रात्यराज नेपालले बताउँछन्। पृथ्वी राजमार्ग अन्तर्गतका धादिङको कृष्ण भीरमा दुईतर्फे गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेको हुन्। सड़क खण्डमा गएरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएका धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णभीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो भने पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गमा विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकोले चालक र यात्रुलाई विशेष सावधान अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएको जोखिम मिलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीहरूको निर्देशन पालना गर्न प्रशासनले भनिएको छ। सड़कको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न समेत प्रहरीले आग्रह गरेको छ। संघीय सांसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधता र संरक्षण र दिगोपनको सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धित अन्तर्गत महासान्ध्य अन्तर्गत राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्र सामुद्रिक जैविक विविधता संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यस्तै आजै विभिन्न 3 वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय सांसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। हाल देशभर मनसून वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतय बादल लागेको छ। लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा तथा लुम्बिनी प्रदेश तराई भूभागका आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतय सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतय बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। रसुवाको चिलिमे जलविद्युत आयोजनामा सुरुङभित्र 5 वटा शव फेला परेको छ। नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारसम्म खोजी गर्दा ती शव भेटिएका हुन्। फेला परेका शव पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ। भदौ 10 गते भुटेको सिहुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनामा सुरुङभित्र मान्छे फसेको अंशकामा खोजी तथा उद्धार चलिरहेको छ। काठमाडौँको माइतीघर मण्डलामा महिनौदेखि राखिएको टेन्टहरू प्रहरीले हटाएको छ। टेन्ट टागेर बसेकाहरूलाई सुरक्षा र स्वास्थ्यमा समस्या आउने भन्दै सुरक्षाकर्मीले त्यहाँबाट टेन्ट हटाएका हुन्। रातको टेन्ट टागेर बस्दा असुरक्षा हुने तथा सुरक्षा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेन्ट हटाएको प्रहरीको भनाइ छ। माइतीघर मण्डलामा रातिमा बस्न रोक लगाए पनि दिउँसोमा भने गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने कुनै रोक नलगाएको सम्बन्धित निकायले जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले विधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभाको नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभामा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। यो आदेश संघीय संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। सरकारले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवा तत्काल राहत दिने घोषणा गरेको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिने लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोशी नदीमा गएको बाढ़ीबाट क्षति पुगेका ग्राहकलाई ग्राहकका हकमा भदौ महिनादेखि न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर व्यवसाय तथा उद्योग लगायतका ग्राहकले विद्युत मिटर लगायत कटान समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरिएको प्रभावित ग्राहकको पुनः विद्युत सेवा लिने नयाँ मिटर माग गरेको प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठले सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले दरपीठ आदेश सदर गरेसँगै नेपाली कांग्रेसका आफ्नो महाधिवेशन गर्ने बाटो खुलेको छ। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै परेको रिट दर्ता गर्न अस्वीकार दरपीठ गर्ने सर्वोच्च प्रशासनले निर्णयलाई इजलासले सदर गरिदिएपछि महाधिवेशन अघि बढ़ाउने बाटो खुलेको हो। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस अघि राष्ट्र रजिस्टर प्रशासनबाट भएको दरपीठ आदेशलाई नै सदर गरेको हो। महाधिवेशन सम्बन्धी विवादलाई लिएर दर्ता गर्न खोजेको निवेदन उप प्रशासनले दरपीठ गरिदिएको थियो र त्यस विरूद्ध परेको निवेदनमा सुनवाई गर्दै इजलासले उक्त दरपीठ आदेशलाई नै सदर गरिएको हो। अदालतले यो आदेशसँगै नेपाली कांग्रेस र आन्तरिक महाधिवेशन सम्बन्धी प्रक्रियामा तत्काल कुनै कानूनी अडचन नआउने स्पष्ट भएको छ। यो निर्णयपछि पार्टीको पूर्व निर्धारित कार्यतालिका अनुसार तल्लो तहदेखि केन्द्रीय महाधिवेशनसम्मको तयारी अगाडि बढ़ाउन सहज वातावरण बनेको छ। सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने गरेको निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले आज सिंहदरबारमा बोलाउनेको बैठक सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनमा विषयमा पनि छलफल भएको छ। अहिलेका कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायतका सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिहीन सुकुम्बासी तथा श्रमिक समुदायका भूमि सम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन्। भूमि अधिकार तथा श्रमिक संगठन नेपालको 15 स्थापना दिवसको अवसरमा बुधबार आयोजित नेपालमा भूमि समस्या समाधानका प्रयास उपलब्धि र चुनौती विषयक अन्तर्क्रिया महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह सरकार भएका पक्षसँग सघन छलफल गरेर दीर्घकालीन रूपमा समस्याको समाधान गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा सहभागीले भूमिहीन र अव्यवस्थित बसोबासका कारण गरीब सुकुम्बासी तथा श्रमिक समुदायले भोग्दै आएको समस्या भूमि अधिकारले सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए। उनीहरूले भूमिहीन अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिक आर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयन जोड दिएका थिए। भीमात नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्रको लागि आवश्यक बायोमेट्रिक विवरण लिने तथा फोटो खिच्ने सेवा सञ्चालनमा रहेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार तनहुको भीमात नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिकाका वडा नम्बर 5, 6, 7, र 8 तथा म्याग्दे गाउँपालिका वडा नम्बर 5 कार्यक्षेत्र रहने गरी सेवा सञ्चालन गरिएको हो। राष्ट्रिय परिचय पत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण तथा फोटो खिच्ने कार्य भीमात नगरपालिकाले कार्यालयबाट भइरहेको भन्दै नगरपालिकाले सम्बन्धित सबै सर्वसाधारणलाई जानकारी गराएको छ। तनहुको किहुमा प्रहरी चौकी भवन उद्घाटन गरिएको छ। भीमात नगरपालिका 1 किहुमा रहेको प्रहरी चौकीको नवनिर्मित भवन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र खर्ती छेत्रीले समउद्घाटन गर्नुभएको हो। बालबालिकालाई सामाजिक सञ्जालको लत हानिकारक सामग्री एआईबाट सृजित जोखिमबाट जोगाउन युरोपेली संघले डिजिटल प्लेटफर्म मार्फत कडाई गर्ने तयारी गरेको छ। आयोगकी अध्यक्ष उर्सुली भोन डेर लेनले बुधबार स्टार्सवर्गमा स्टेट अफ द युरोपियन युनियन सम्बन्धी वार्षिक सम्बोधनका क्रममा 13 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल र अनलाइन गेम र च्याट बोट प्रयोगमा रोक लगाउने प्रस्ताव अघि सारेकी हुन्। 27 सदस्य राष्ट्र रहेको ईयूमा यो प्रस्ताव कार्यान्वयन भए बालबालिकाको सामाजिक सञ्जाल प्रयोग उमेरमा आधारमा एक रूप नियम लागू गर्ने दिशामा महत्वपूर्ण कदम हुनेछ। हस्त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराई हाइलाइट सकिएको छ। अहिले 10 बजे ताजा खबर सहित हामी पुनः उपस्थित हुने नै छौ। तबसम्मका लागि प्रसारण सेवाबाट म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ बिहानी।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: मालाही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।

0: 103.8 अन्तर्मन को आवाज।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नै भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143221,
2: मोबाइल 9865678634 र 9781107090।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 9811756606।

उस्तै धड़कन उस्तै धरती उस्तै आकाश उस्तै चोट उस्तै रगत उस्तै आखिर मान्छे मान्छेमा किन

0: که من چه من چه من گینه کارک سارا
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
4: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
5: यस सहकारीको 24 वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेल चौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
4: साधारण सभा सुरु हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड, खैरिनीचार।

0: ipala hindi lang macha.
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: एपी स्टोर दुलेगौड़ा सृजना चोक बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड़ पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865878634 र 9781107090।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा। सम्पर्क 9709034335।
8: स्टुडियो
9: अहिले बिहानको 8 बज्यो।
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
11: कहिले धरियाको सुस्केरा बल्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
12: कार्यक्रम लोक भाका
11: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि घत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले त्यो पुराना गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ। सुनेर साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। र आज विश्वकर्मा पूजा पनि रहेको छ। कालीगढले आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष असोजको संक्रान्तिका दिनमा चाहिँ विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ है। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस चाहिँ मनाउने गरिन्छ। आजको दिवसलाई चाहिँ सबैले राम्रोसँग मनाउनुहोला भन्न चाहन्छु र सम्पूर्णलाई चाहिँ विश्वकर्मा दिवसको धेरै धेरै शुभकामना छ। र अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा चाहिँ रानी फूल बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लोकदोहोरी भाका रहेको छ जसमा आवाज रहेको छ कुशल बेलवासे अनि शर्मिला गुरुङको। र अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, रानी फुल बसायो तिम्रो माया नभएको कहाँ हो र अरूले फसायो, निकै नै रमाइलो लोकदोहोरी भाका रहेको थियो अनि सुमधुर भाका जसमा आवाज रहेको थियो कुशल बेलवासे अनि शर्मिला गुरुङको, पुरानो भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु र आजको श्रृङ्खलामा रहेर चाहिँ यस्तै पुराना पुराना गीत सङ्गीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछु। सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइहाल्नेछु। मिरमिरेको घाम बोलको भाका रहेको छ जसमा आवाज रहेको छ राजु परियार अनि लक्ष्मी नेउपानेको र अहिलेको लागि भने यो भाका राख्दैछु। यो भाका सँगसँगै हामी छोटो व्यवसायिक विश्राममा जानेछौ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोर धाराही सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
2: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
1: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 98562682
2: र 98134662।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0654142333 र 98678187।
3: हजुर, पहिलो छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर यस्तै पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। माकुरी बोलको चाहिँ लोकदोहोरी भाका रहेको छ जसमा आवाज रहेको छ कुमार पुन अनि जमुना राणाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, माकुरी पुलको फाका रहेको थियो लोकधोरी भाका, जसमा आवाज रहेको थियो कुमार पुन अनि जमुना राणाको, अनि केही सुमधुर अनि मार्मिक फाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। जोगीको भेषैमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ कुलेन्द्र विश्वकर्मा अनि बिमा कुमारी दुराको, र यो भाका सँगसँगै हामी छोटो दोस्रो व्यावसायिक विश्वमा जानेछौ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुनेछौ। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: मिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा
1: सीटीभीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यावहारिक र प्रयोगत्मक सिकाई
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
1: सीट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
0: स्थान दुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर
1: सम्पर्क 9556443043 9801443628 र 9556773073
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै
3: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9556114345 र 9556020445
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
8: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
9: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
10: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
9: अनि बन्छ त दाई
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
13: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
14: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्लागण्डकी 2 गाते पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
15: 103.8 अन्तर्मनको आवाज हजुर केही छिनको दोस्रो व्यावसायिक विश्राम लगत्तै फेरि पनि म उपस्थित भइसकेकी छु कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो खरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ बिहिबारको श्रृंखलामा रहेर पुराना पुराना गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौं अबको केही बेरसम्म थोरै समय चाहिँ बाँकी नै रहेको छ अझै पनि सुनेर साथ दिँदै गर्नु भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ बल्लै पोखेटको खाकालाई स्थान दिँदैछु जसमा आवाज रहेको छ शर्मिला गुरुङ अनि विमल राज छेत्रीको अहिलेको लागि भने उपाका राख्दैछु

हजुर, बल्लै भो भेट बोलको भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ मलाई अमेरिका यही बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। निकै नै रमाइलो लोकदोहोरी भाका रहेको छ, पुरानो भाका जसमा आवाज रहेको छ पशुपति शर्मा अनि सीता केसीको। र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: एक सय 103.8 अन्तर्मनको आवाज।
11: स्टुडियो
12: अहिले बिहानको 9 बज्यो।
8: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: खण्डमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
14: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
13: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
14: सड़क मर्मतपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनमा भुटेको सिप बाढीले 191 सार्वजनिक सवारीमा क्षति।
13: अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान, भोटेकोशी बाढीपछिको पुनर्निर्माण, द्विपक्षीय सम्बन्ध लगायतमा छलफल हुने।
14: कांग्रेस केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने, प्रतिनिधि सभाको बैठक पनि आज।
13: भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै, आफ्नै युद्धपोत नजिकै भारतीय नौसैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप।
14: र स्पेनिस ला लिगामा बार्सिलोनाको उत्कृष्ट जीत, रेसिङ सान्तान्डर 7-2 गोलले पराजित।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
16: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि सवारी सञ्चालनमा ल्याइएको हो। सड़कमा गैरातीदेखि नै गाड़ी आवाजावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बिहान पूर्ण रूपमा सड़क सञ्चालनमा आएको हो। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। चौध भदौमा त्रिशुली नदीमा आएको बाढ़ीका कारण भित्ता कटान हुँदा कृष्णवीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि सवारी साधन दुईतर्फी चल्ने अवस्था बनेको सड़क विभागले जनाएको छ। नयाँ सड़कमा परीक्षणका रूपमा ग्यास बुलेट, पहिरोले रोकिएका ट्रकहरू आइतबारदेखि चलेका थिए। आजदेखि सबै खाले गाड़ी चल्न थालेका छन्।
14: गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव ब्रेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा उक्त सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 व्यक्ति बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 टिप्पर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 जना चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रणालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग संचालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता भएका छन्। धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनुभयो।
13: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। आज भारत सरकारको निमन्त्रणामा उहाँ बिहान 7:35 बजेको उडानमा काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन्। अर्थ मन्त्रालयका अनुसार विपदपछिको पुनर्निर्माण लगायत नेपाल भारत बीचको आर्थिक, राजनैतिक तथा कूटनीतिक विषयमा विभिन्न आयाममा सहकार्य गर्नु भारत भ्रमणको प्रमुख उद्देश्य हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले आज साँझ 5 बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ। भोलि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्ने कार्यतालिका छ। भोलि नै उहाँले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसै दिन भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने वृहत भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुने कार्यतालिका रहेको छ। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरू संघको सम्मेलन र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्रागिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उहाँ सोही दिन साँझ नेपाल फर्किने कार्यक्रम छ।
14: नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। ललितपुरको स्थानीय पालस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता हुने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। कांग्रेसको वडा तहको अधिवेशन पर्सीदेखि शुरू हुँदैछ। असोज 15 गतेदेखि केन्द्रीय महाधिवेशन शुरू हुँदैछ, तर पार्टीमा भने पूर्ण रूपमा एकता कायम भइसकेको छैन। शेरबहादुर देउवा पक्ष अहिले पनि छुट्टै महाधिवेशनको अडानबाट पछि हट्न सकेको छैन। यिनै घटनाक्रमबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ। निर्वाचन समिति सदस्य सचिव राजु कटवालका अनुसार महाधिवेशनमा 1 निर्वाचन क्षेत्रबाट 33 जना हुने गरी 5,445 जना प्रतिनिधि सहभागी हुनेछन्।
13: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आज विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
17: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
11: सुरक्षा घरको साथ जीवन भरको
15: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
13: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
14: अब बाँकी समाचार विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइरहेछ प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् बालुवा तथा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरी जल वा अन्य शुद्ध स्थानमा लगेर सेलाउने गरिन्छ आजका दिन कालीगढले उपयोगमा ल्याउने औजारमा पूजा आजा गरेमा धेरै समय टिक्ने कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ एकै रातमा समुद्रको बीचमा भेदद्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपमा पनि मानि त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको मानिन्छ विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् पूजा आराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ सोही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आजा गर्ने गरिन्छ
13: अब अन्तर्राष्ट्रिय समाचार पाकिस्तानले आफ्नो विशेष आर्थिक क्षेत्रमा भारतीय नौसेनाले उत्साहपूर्ण कार्यवाही गरेको आरोप लगाएको छ यो विषयलाई लिएर पाकिस्तानले कड़ा विरोध समेत जनाएको छ यसै मुद्दामा पाकिस्तानी विदेश मन्त्रालयले इस्लामाबाद स्थित भारतीय उच्चायोगका कार्यवाहक राजदूतलाई बोलाएर गएको मंगलबार भारतीय नौसैनिक युद्धपोतसँग भएको भनिएको टक्रावलाई लिएर कड़ा विरोध दर्ज गराएको हो पाकिस्तानको नौसेनाले आफ्नो द्विवार्षिक सिपार्ग 26 अभ्यास गरिरहेको समयमा भारतीय पोत पाकिस्तानी नौसैनिक पोतको नजिकै पुगेर आक्रामक ढंगले युद्धाभ्यास गरेको पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ पाकिस्तानले यसपछि दुई पोतबीच सम्पर्क भएको जनाएको छ यो घटना अन्तर्राष्ट्रिय कानून सैन्य अभ्यास तथा युद्धाभ्यासका साथै सैनिकहरूको आवतबारे पूर्व सूचना दिने सन् 1991 द्विपक्षीय सम्झौताको गम्भीर उल्लंघन भएको पाकिस्तानको दावी छ यसबाट क्षेत्रमा तनाव बढ़ने खतरा पैदा भएको पनि विज्ञप्तिमा उल्लेख छ पाकिस्तानले भारतका कार्यवाहक राजदूतलाई भारत सरकार समक्ष यो सन्देश पुर्याउन कूटनीतिक नोट पठाएको छ यता समाचार संस्था रोइटर्स एएनआई र आईएनएसले सूत्रहरूको हवाला दिँदै मंगलबार साँझ उत्तरी अरब सागरमा पाकिस्तानी नौसेनाको एउटा जहाज नियमित निगरानीमा रहेको भारतीय नौसेनाको युद्धपोततर्फ तीव्र गतिमा आएको र जसका कारण दुईबीच ठक्कर हुन पुगेको दावी गरेका छन् यसै घटनालाई लिएर बुधबार नयाँ दिल्लीमा पनि पाकिस्तानी उच्चायोगका कार्यवाहक प्रमुखलाई विदेश मन्त्रालयमा बोलाएर भारतले पनि आफ्नो तर्फबाट कड़ा विरोध जनाएको छ
14: अब खेल समाचार स्पेनिस ला लिगा अन्तर्गत गैराती भएको खेलमा बार्सिलोनाले क्याम्प नौमा रेसिङ सान्तान्डर विरूद्ध 7-2 गोलको फराकिलो अन्तरले पराजित गरेको छ यो जीतसँगै लालिगामा लगातार छैटौं जीतसहित बार्सिलोना तालिकाको शीर्ष स्थानमा कायम छ खेलको पहिलो हाफदेखि नै दबाव बनाएको बार्सिलोनाको जीतमा राफिनाले ह्याट्रिक पूरा गरे खेलको 8 मिनटमै जोआओ कासोलोले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए त्यसपछि 25 मिनटमा राफिनाले पेनाल्टी मार्फत व्यक्तिगत पहिलो तथा टोलीका लागि दोस्रो गोल गरे खेलको 30 मिनटमा रेसिङका लागि माग्युएट ग्वेबले एक गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाउने संकेत दिए तर 36 मिनटमा आसियर भिल्लाली ब्रेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता अझ फराकिलो बनायो यस्तै 42 मिनटमा राफिनाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै चारेको बलियो अग्रता बनायो दोस्रो हाफको 65 मिनटमा रेसिङका यासिर जाबिरीले टोलीका लागि दोस्रो गोल गरे तर लगत्तै 67 मिनटमा राफिनाले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे खेलको अन्त्यतिर 79 मिनटमा ग्याब्रियल जिससले र 89 मिनटमा युवा स्टार लामिने यमालले गोल गर्दै बार्सिलोनाको जीत 7-2 पक्का गरे यो सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोनाले अहिलेसम्म 28 गोल गरिसकेको छ
13: अब मौसम आज पनि देशभर मौसम सामान्यतया बदलिरहे केही प्रदेशमा हल्कादेखि मध्यम र केही प्रदेशमा भारी वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग बागमती प्रदेशका तराई र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर सामान्यतया बदली रही देशका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: सड़क मर्मतपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनमा भोटेको श्री बाढ़ीले 191 सार्वजनिक सवारीमा क्षति।
13: अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान। बाढ़ीपछिको पुनर्निर्माण, द्विपक्षीय सम्बन्ध लगायतमा छलफल हुने।
14: कांग्रेस केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने। प्रतिनिधि सभाको बैठक पनि आज।
13: भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै आफ्नो युद्धपोत नजिकै भारतीय नौसैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप।
14: र स्पेनिस ला लिगामा बार्सिलोनाको उत्कृष्ट जीत, रेसिङ सान्ताडार 7-2 गोलले पराजित।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोनी लगाएर हो?
19: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
20: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
21: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौडा तनहु।
1: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169,

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गन्दकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814664222
3: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरी सहरर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969 मोबाइल 9840826926।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420। श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
8: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: स्वास्थ्य क्षेत्र में सब को मन जितने सफल शुक्ला गंदकी गई पहिलो पोलिक्लिनिक एस दुलेगुड़ा पोलिक्लिनिक में यही असोज 3 गते पहिलो शनिवार
1: गंडकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
2: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञ

0: बाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोली क्लिनिक प्राली, फोन 0 65 414 129 र 98 560 31 053।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98 460 78 528 र 98 028 16 142।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रम मा चाहिने जानकारी
6: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, धुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 461 56 99 छ।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो सन्त। सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
0: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
14: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
15: मोबाइल 9008535537 र 9806615899।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, लेट्स डन।
17: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
19: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
18: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9560878302 र 9460878302।
20: एडमिशन ओपन एट सिम्स केयर गिभर, दुलेगौडा।
0: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
20: हाम्रा विशेषताहरू,
0: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
20: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
0: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
20: सेवामूलक, गुणस्तरीय र प्रभावकारी तालिम,
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
20: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
0: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
20: स्थान, दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
0: सम्पर्क 9560443043, 9041443628 र 9560173।
20: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: खैरिनी 4 महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
10: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेल चौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
9: साधारण सभा शुरू हुने समय 10 बजेदेखि अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनी 4 महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनी 4।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460692046।
13: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
16: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
17: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9151-66136।
19: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
20: स्टुडियो तालचेर,
21: अहिले बिहानको 10 बज्यो।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
23: धोरबाराही हाइलाइट्सको साथमा
24: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रुवाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज विश्वकर्माको पूजा आराधना गरेर वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिनमा विश्वकर्माको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरेर यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथमा मनाउने प्रचलन रहेको छ। आजको दिनमा उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामको बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ी समेत पूजा आराधना गर्ने प्रचलन रहेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा नै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्कालका लागि रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यस अगाडि संविधानमा भएको व्यवस्थासँग बाझिने गरेर प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गर्न लागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस र एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीहरूका केही प्रावधानहरूले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावी सहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो। अन्तरिम आदेश अनुसार संवैधानिक प्रावधान तथा संविधानको धारा 83 बमोजिम अवलम्बन गरिएका दुई सदनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरेर बनाइएको राष्ट्रिय सभाको नियमावली 2075 नियम 129 व्यवस्था भएको संशोधन विधेयकको कार्यविधि समेत विरूद्धावास एवं प्रतिकूल हुने उल्लेख गरिएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण र हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले 49 बुद्धि घरपझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको हो। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अगाडि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै जलवायु जोखिमको पहिचान र नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। जोखिममा आधारित भू उपयोग योजना र सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। त्यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जल सुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन, कृषि र पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता र पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन परिवर्तनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ। गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्ण बहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 वर्ग पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी रहेका छन्। पहिला देउवा समूहमा सक्रिय बालकृष्ण खान, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव इन्द्र बहादुर बानिया जीवन बहादुर साई श्याम घिमिरी मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउबाको साथ छोडेर संस्थापनतर्फ लागेका छन्। देउबा पक्षले पहिला उठाएको माग अनुसार विशेष महाधिवेशन अगाडि कायम रहेका पदाधिकारी र सदस्यलाई वर्तमान कार्य समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णयपछि एकैसाथ देउबा पक्षका नेताहरू संस्थापनतिर लागेका हुन्। देउबाको साथमा अब शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाश शरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, मोहन बहादुर बस्नेत, भीमसेन दास प्रधान, दीपक खड्का लगायतका नेताहरू मात्रै बाँकी रहेका छन्। कांग्रेस संस्थापनले असोजमा नै महाधिवेशन गर्ने गरी तयारी अगाडि बढ़ाएपछि देउबा पक्षले मंगिरमा छुट्टै महाधिवेशनको तयारी थालेको छ। कांग्रेसको केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई 15 महाधिवेशन गर्ने वैधानिक दायित्व रहेको देउबा पक्षको दावी रहेको छ। रसुवाको भोटेकोशी महाको विनाशकारी बाढ़ीका कारणले बिहिबार आज बिहान 5 बजेसम्म 1409 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 199 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरेर 1407 जनाको शव फेला परेको थियो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म 1237 वटा शव व्यवस्थापन गरिएको छ। नेपाल प्रहरीले जनाए अनुसार शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1914 गरेर कुल 3200 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1361 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आजबाट दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारणले सड़क भाँसिए पछाडि नयाँ ट्रयाक बनाएर आजदेखि गाड़ी चल्न शुरू भएका हुन्। सड़कमा गैरातीदेखि नै गाड़ीहरू आवत जावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। आज बिहान पूर्ण रूपमा सड़क सञ्चालनमा आएको कार्यालयले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा खस्ने जोखिम रहेको कारणले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। 14 भदौमा त्रिशुली नदीमा आएको बाढ़ीका कारणले भित्ता कटान हुँदा कृष्णभीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्र्याक खोलेर ग्राभेल गरिए पछाडि सवारी साधन दुईतर्फी चल्ने अवस्था बनेको सड़क विभागले जनाएको छ। नयाँ सड़कमा परीक्षणका रूपमा ग्यास बुलेट, पहिरोले रोकिएका ट्रकहरू आइतबारदेखि चलेका थिए। बिहिबारदेखि नै सबै खाले गाड़ी चल्न थालेका छन्। 10 र 14 भदौको बाढ़ी पछाडि कृष्णभीरमा पहिरो खस्दा काठमाडौँको लाइफ लाइन नै विच्छेद भएको थियो। अर्थमन्त्री डाक्टर सोडेम वागले भारत सरकारको निमन्त्रणामा 3 दिने भारत भ्रमणमा जानुहुने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले अर्थमन्त्री वागलेको भारत भ्रमण स्वीकृत भएको छ। वहाँले बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने सचिवालयले जनाएको छ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। अर्थ मन्त्रालयका अनुसार विपद पछाडिको पुननिर्माण लगायतका नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक विषयका विभिन्न आयामका सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वागले बिहिबार साँझ 5 बजे भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुने जनाइएको छ। यस्तै शुक्रबार भोलि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। शुक्रबार नै वहाँले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी हुने जनाइएको छ। त्यसै दिन भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने वृहत भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वागले सहभागी हुने कार्यतालिका रहेको छ। शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घराना आलोचनको सम्मेलनमा अर्थमन्त्री वागलेको प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ भने शनिबार दिउँसो उहाँ दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ। अर्थमन्त्री वागले शनिबार साँझ नेपाल फर्कने जनाइएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। एक बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपन्यास सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानूनसँग सम्बन्धित महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग र प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्नेछ। संघीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला र सुशासन समितिको बैठक बस्ने जनाइएको छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजबाट खुल्ला गरेको छ। विभागले अस्ति भदौको 30 गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित रहेका मन्त्रालयहरूलाई पत्रचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको हो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरिसकेको छ। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुल्ला भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको अन्त्यको नजिक पुगेको दावी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले बुधबार सम्झौता गर्न इरान निकै आतुर रहेको समेत दोहोर्याउनु भएको छ। हालैको दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने संचारकर्मीको प्रश्नमा उहाँले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको समेत बताउनुभयो। राष्ट्रपति ट्रम्पले अमेरिकासँग इरानले प्रत्यक्ष सम्पर्क गरेर सम्झौता गर्न चाहेको जानकारी दिनुभएको छ। युद्ध कुन चरणमा पुगेको छ भनेर संचारकर्मीले सोधिएको प्रश्नमा उहाँले युद्धको अन्तिम चरणतिर भएको बताउनुभयो। इरानबाट प्रत्यक्ष सन्देश आएको हो वा मध्यस्थकर्ता मार्फत भन्ने अर्को प्रश्नमा राष्ट्रपति ट्रम्पले इरानी पक्षबाट सोझै जानकारी प्राप्त भएको जिकिर गर्नुभयो। अब अन्तिममा खेल समाचार। नेपाल र बंगलादेशबीच आगामी चैतमा तीनवटा खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। ज्ञानका अनुसार तीनवटै खेल किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। पहिलो खेल चैतको 12, तेस्रो खेल चैतको 14 र तेस्रो खेल चैतको 16 गते हुनेछ। टेस्ट राष्ट्रको टोलीले नेपाल आएर द्विपक्षीय श्रृंखला खेल्न लागेको यो पहिलो पटक रहेको छ। यसअगाडि नेपाल र बंगलादेश बीचमा भएको दुई T20 खेलमा दुईवटा बंगलादेश विजय दुई पटक नै बंगलादेश विजय भएको थियो। नेपालमा हालै आएको बाढ़ीमा ज्यान गुमाएका अरूको स्मृतिमा श्रृंखला समर्पण गरिनेछ। साथै दुई देशबीच क्रिकेट विकासमा सहकार्य विस्तार गर्ने समझदारी समेत भएको क्यानले उल्लेख गरेको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले घडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो, त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
6: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर
5: सञ्जीव श्रेष्ठ 9855083507,
6: कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
7: अफिसबाट अमितसरको फोन।
8: हस् म पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855020279।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
11: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भयो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
10: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
8: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
11: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468883522।
4: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
13: मैडम, धूम्रपान भनेको के हो?
4: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: यो गाभी पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
16: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98563218, 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
17: कति राम्रे देखिए कि, कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो?
18: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
19: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
18: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
16: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
0: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
21: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
22: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM
23: इट्स टाइम फॉर कॉलिंग टाइम
22: ओनली ऑन रेडियो ढोरबाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले

प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ र साथमा चाहिँ आज विश्वकर्मा पूजा पनि रहेको छ। सम्पूर्णलाई धेरै धेरै शुभकामना सँगसँगै साथीहरूलाई सम्झना सन्देश राख्दै सहभागिता जनाउन सक्नुहुन्छ 0564142000 बाटो भएर। अहिलेको लागि भने देउरालीमा बतास त चल्यो, अलिकति बिहानको यो चिसो मौसम पनि छ। यसो प्रेम दोज प्रधानका आवाजमा सजिएको यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु, स्वीकार्नुहोला है त।

है सुन्दै हुनुहुन्छ भने फेरि पनि आउन सक्नुहुन्छ 0965414200 बाटो भएर जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आवासन सुनसादी पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार निरन्तर रूपमा सेवा दिइरहेको यो पसलको सेवा सुविधाहरू चाहिँ यहाँले गएर लिन सक्नुहुन्छ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गरिनुका साथै पुराना गरगनाहरू पनि सारफेर गरिन्छ मर्मत पनि गरिन्छ खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ र साथमा चाहिँ हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर रहेको छ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपै प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू अनि त्यस्तै गरी लगायत परम्परागत जातीय गरगना पनि पाइन्छ भने गएर सेवा सुविधा लिन सक्नुहुन्छ बारे पछि हामी एकजना साथीलाई विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीले लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रु 100 रिचार्ज भन्दै अहिलेको लागि भने माया त यस्तो होस् कहिले नघट्ने होस् सुमधुर गीत रहेको छ हेमन्त शर्माको आवाजमा सजिएको यो गीत अभिमाझ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोला है त

हजुर देउरालीमा बतास छले यो सुमधुर गीत वाचा कार्यक्रमको शुरूआत गरिसकेको छु र पक्कै पनि यहाँहरूलाई पनि मन पर्यो होला यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने प्रोग्राम कलिङ टाइममा रहेर आफ्नो प्रतिभा प्रस्तुत गराउन सक्नुहुन्छ 0 45 4 0 0 0 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर भनेर स्वागत गर्दै थिए तर साथी चाहिँ गर्दा हराउनु भयो।

हजुर सुमधुर गीत रहेको थियो माया त यस्तो हो सेमन्त शर्माको आवाजमा सजेको यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र बिहानको समय छ धेरै साथीहरू काम कार्यमा नै व्यस्त व्यस्त पनि हुनुहुन्छ होला अनि व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ र अहिलेको लागि भने ढिला नगरी अर्को गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि मिलेसम्म हामी साथीहरूको प्रतिभालाई पनि कार्यक्रममा स्थान दिन्छौँ यहाँहरू भने फोन डायल गर्दै गर्नुहोला 0965 14 2000 बाटो भएर मुछु माग्यौ तिमीले मैले जिउनु पर्छ दीपक लिम्बुको आवाजमा सजेको यो गीत स्वीकार्नु होला है त

0: हजुर मोटोमा आग्यौ तिमीले बोल्कि अलिकति मार्मिक पनि थियो मिठो पनि थियो तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु दीपक लिम्बुको आवाजमा सोचेको यो गीतमा गजेन्द्र तमिल तमलीको चाहिँ लिरिक्समा सोचेको महेश खड्काको म्युजिक रहेको थियो यो गीत सँगसँगै अब भने पालो तपाईँको हो 0965142024 बाटो भएर हामी साथीहरूलाई पनि सहभागी चाहिँ गराउँछौँ र अहिले भन्ने कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
1: हेलो नमस्कार दर्शन हजुर
0: दर्शन हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई त्यही त हामी चिन्छौँ यति धेरै माया गरेर हामीलाई सम्झनुहुन्छ हामी त चिन्छौँ कि त्यही त अनि रेडियो प्रोग्राम कतिको सुन्नु भएको छ हजुर मेरो चाहिँ भइसक्यो तपाईँको भयो त अनि यो तिजको समय पश्चात चाहिँ अलि केही बेर पछि हाम्रो कुराकानी भएको हो त्यही त अनि कस्तो भयो त यहाँको समग्र रूपमा यहाँको ठाउँतिर आफू कसरीतिर तिजको माहौल
1: होइन अब तिज त अब खासै व्यस्त खुसी अनुसार त खासै खुसियाली त होइन भए पनि अब जे हुनु भए पनि अब चाहिँ दिदी बहिनी दिदीबेटी अब चाहिँ सबै आएर सुखौँ सुखौँ अब खाने खाई तिज अब हामी घरको परिवार जम्मा हुने गाउँको दिदी बहिनी सबै जम्मा भए अब गाउँको चाहिँ सबै जम्मा भएर नाच्नु भयो
0: रमाइलो भयो अनि यो रमाइलो भयो भनेर कुराकानी सुनाइराख्दै हाम्रो सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ आज के सुनाउँदै हुनुहुन्छ त नि हाम्रो ऋषिरामजीले
1: के सुनाउने होला
0: ल के सुनाउने होला पहिलो सहभागी साथी पनि हुनुहुन्छ साथीहरू चाहिँ अब प्रतिभा कस्तो आउला त भनेर
1: एकदमै
0: हजुर हजुर हाल ठिकै छ अर्को पालि चाहिँ हामी तपाईँसँग पनि अब बुधबारको एपिसोडमा नाटकको साथमा चाहिँ जोडिन्छौँ अनि अहिले भने हामी तपाईँको प्रतिभा सुन्छौँ है ल के सुनाउनुहुन्छ धेरै धेरै धन्यवाद यहाँलाई प्रतिक्रिया दिनुभएकोमा है थ्याङ्क यू सो मच
1: अनि म त एउटै चौनी है म त हिजोको लागि
0: लास हुन्छ सुरु गरिदिनुहोस् अब एक दुई चरण भए पनि हामी तपाईँको गीत सुन्छौँ है
1: हजुर हजुर हजुर जान्न त त्यस्तै हो कि अब जाने पनि नजाने पनि यसो मन त

Thank you.

శమనా బాణకు.

0: हजुर, धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि, भैगुनीलाई जोबन दिएर भनेर एकदमै सुनिरह जस्तो भाका पनि गुनगुनाइदिनु भयो। अहिले भने अब विश्राममा जानुपर्ने बेला भइसकेको छ, छोटो मिठो साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि छुटिनु पर्छ है। थ्याङ्क यू सो मच। दर्शन हजुर उहाँ हुनुहुन्थ्यो ऋषिराम शाहजी, यस्तै प्रतिभा राख्नको लागि हामीसँग जोडिँदै गर्नुहोला। अहिले भने विश्राम पश्चात पुनः उपस्थित हुन्छौ, हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला रेडियो ढोर बाराही। है त,
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460069246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008216142।
13: यही आउँदो असोज 3 गते पहिलो शनिबार
14: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: उपचार हुने रोगहरू
14: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
15: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
14: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
15: दिसा पिसाब एवं पेटको समस्या,
14: तौल गडबड हुने वा थाइराइडको समस्या,
15: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
14: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
14: फोन नम्बर 0654142333।
16: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
17: स्टुडियो टाइटेड। अहिले बिहानको 11 बज्यो।
18: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौ भने अघि हामीसँग जोडिनु भएको थियो ऋषिराम शाहजी हुनुहुन्थ्यो। आफू कसरी देखि र उहाँले चाहिँ मिठो आवाज सुनाएर गइसक्नु भएको छ अनि विशेष त हामीलाई चाहिँ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। प्रोग्राम कलिङ टाइम के कस्तो लागिरहेको छ त अनि आफ्नो प्रतिभा राख्दै आज अब विश्वकर्मा दिवस पनि रहेको छ, यहाँलाई चाहिँ शुभकामना सँगसँगै साथीभाइलाई सम्झना सन्देश पनि राख्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ 0625142000 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। र हरेक वर्ष ट्याक्कै असोजको संक्रान्तिको दिनमा चाहिँ हामीले विश्वकर्मा विधिपूर्व चाहिँ पूजा आराधना गरेर मनाउँदै आइरहेका छौँ। विशेष गरी अब कल कारखानाहरूमा चाहिँ अब पूजा सामग्रीहरूलाई, औजारहरूलाई चाहिँ पूजा गरिने भनेर पनि भनिन्छ र किन त भन्दा चाहिँ आजको दिन उपयोगमा ल्याउने औजारमा चाहिँ पूजा आराधना गर्यो भने चाहिँ अब त्यो जुनै पनि औजारहरू छ, त्यो हाम्रो सामानहरू छ, हामीले युज गर्ने प्रयोगमा ल्याइने औजारहरू छ, त्यो चाहिँ अलिकति धेरै समयसम्म टिक्छ अरे क्या, अनि कामको बेलामा चाहिँ बिग्रिँदैन होइन, नबिग्रिने र राम्रो काम गर्न चाहिँ सकिने लगायतको चाहिँ गुण प्राप्त हुन्छ भन्ने एउटा धार्मिक विश्वास पनि रहेको छ। अब यहाँले पनि पूजा आराधना गर्नुभयो होला कि कसरी मनाउनु भयो है अनि हामीलाई सम्झन सक्नुहुन्छ अहिलेको लागि भने एउटा मिठो गीत सुनौ अनि साथीहरू आउनु भएसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँछौ। माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई कुन्ती मुक्तान खावासमा सजिएको सुमधुर सदाबहार गीत रहेको छ, तपाईँ माझ राख्दैछु, स्वीकार्नु होला है त।

हजुर यस्तै मिठा मिठा गीत सँगसँगै अब भने पालो तपाईँको हो 0965-4142-0000 को बाटो भएर पनि आउन सक्नुहुन्छ। टेलिफोन लाइन हामीसँग खुल्ला छँदैछ, सकेसम्म साथीहरूलाई नै सहभागी चाहिँ गराउँछौ। तर अहिलेको लागि भने एउटा मिठो गीत रहेको छ, यो गीत सुनाउँछु भन्यो भने चाहिँ एकदमै सुनाउनै मन लागिहाल्छ। सुजन चापागाई अनि शान्ति श्री परियारको आवाजमा सजिएको घुमी घुमी बोलको सुमधुर गीत रहेको छ, स्वीकार्नु होला है त।

हजुर घुमी घुमी बोलको यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। यो गीतको शब्द जति मिठो छ होइन, पछाडिको अब धुन ब्याकग्राउन्ड म्युजिक पनि यति मिठो छ है। सो यहाँहरूमा कार्यक्रममा स्थान दिँदै पालो तपाईँको हो। अघि हामीसँग साथी चाहिँ जोडिँदै हुनुहुन्थ्यो, सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागी जनाउँदै गर्नुहोला। 0965 74 00 सुनेको बाटो भएर अहिलेको लागि भने हामी अब विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। सो सुनिल गिरीको आवाजमा सजिएको कस्तो यो मन दोधारे बनायो, मिरमिरे उनको आँखैले सुमधुर गीत रहेको छ। कार्यक्रममा स्थान दिँदै हामी विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नै। 0965 74 00 सुनेको बाटो भएर सहभागिता जनाउँदै गर्नुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ कायम है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधे मयम चिसापानी बाट काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 98171756606।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: We'll be right back.
14: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिंग बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गियरवेल टूटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856114445 र 9856204445।
17: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372।
20: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौंडा।
21: सिटीभिटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
20: हाम्रा विशेषताहरू
21: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
20: व्यवहारिक र प्रयोगत्मक सिकाइ
21: रोजगारी का लागि मार्गदर्शन र सहयोग
20: सेतमूलक गुणस्तरीय र प्रभावकारी तालिम
21: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
20: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
21: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
20: स्थान दुलेगौंडा एनआईसी एसिया बैंक भएको घर
21: सम्पर्क 9556443043 9801443628 र 9560171773।
20: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
22: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ।
20: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
22: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
22: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
22: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
22: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
24: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
23: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
24: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौंडा बिपी चोक
23: प्रोपाइटर खान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9460262925।
25: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ। बिहिबारको एपिसोडमा पनि छौँ है। सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनको लागि 0625414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। र आज साथीहरूसँग चाहिँ अब कुराकानी भन्दा पनि कुराकानीको रूपमा चाहिँ अब साथीहरूलाई सहभागी गराउन चाहिँ गाह्रै परेको छ है। टक्क हामी विश्रामतर्फ जाने साथी आउने अनि फेरि अब गीत संगीत बजेको बेलामा साथी आउनु भएको छ है। सो सुन्दै हुनुहुन्छ भने अब पालो तपाईँको हो 0625414200 बाटो भएर अब चाहिँ मजाले सहभागिता जनाउन सक्नुहुन्छ। र अहिलेको लागि भने भर्खरै विश्राममा गएको है, सो एउटा गीत चाहिँ सुनाइहाल्छु अनि त्यसपछि हामी साथीहरूलाई नै सहभागी गराउँछौ। नबुझेको होइन तिमीलाई नपाएको होइन, यो सुमधुर गीत रहेको छ स्वरूप राज आचार्यको आवाजमा सजिएको यो गीत राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन। यो सुमधुर मार्मै गीत रहेको थियो, तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र पहिलेदेखि अब सुन्दै आएको यो गीत संगीत होइन, कुनै गीत संगीतहरू चाहिँ स्वतः बाहारमा नै रहन्छ, जुन चाहिँ यो गीत पनि हो, अनि धेरै साथीहरूले गुनगुनाउने गीतमा पनि पर्छ भने अहिलेको लागि चाहिँ हामी ढिला नगरी अर्को गीत सुन्छौ, अनि त्यसपछि चाहिँ विश्राममा जानुपर्ने बेला भइसकेको छ। विश्राम लगती यहाँहरूमा पुनः उपस्थित हुन्छौ भने चाहिँदैन तिमी बिनाको सुनेको बाह्र अस्मिता अधिकारी अनि प्रमोद खरेलको आवाजमा सजिएको यो गीत राख्दैछु, स्वीकार्नुहोला, निसन्दै गर्नुहोला। प्रोग्राम कलिङ चायम है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा सम्बन्धी सूचना.
2: यस, सहकारी संस्थाको सौरौ वार्षिक साधारण सभा यही असोज 10 गते शनिवार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ.
1: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ.
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट. विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ. तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि.
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु. प्रोप्राइटर रमेश भुजेल. फोन 98-560-32-475 र 98-011-32-475.
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त.
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो.
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो. खेतको चिन्ता लिनु भएको छ यो दिदीले.
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ.
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ.
1: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि. यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ. साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्.
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना. मोबाइल 98-560-66-136 र 98-151-66-136.
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि. अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए. नयाँ युग सँगै नयाँ प्रविधि. कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ. हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ. हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ. ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ. साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्. स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा. प्रोप्राइटर पासा राजु. मोबाइल 98-066-13-195 र 98-467-15-368.

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुर, प्रोग्राम रहेको छ कलिङ टाइम र यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु भने आज प्रोग्राम कलिङ टाइममा रहेको साथीहरूको चाहिँ प्रतिभा सुन्ने भनेको है साथीहरू चाहिँ एकदमै व्यस्त हुनुभयो जस्तो पनि लाग्यो। सो मिठा मिठा आधुनिक गीत सङ्गीतको साथमा यहाँहरूमा जोडिरहेको छु र कार्यक्रम सुनिरोक्दा गीत सङ्गीतहरू सुनिरोक्दा चाहिँ यहाँले कार्यक्रमको भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा अपेक्षा त सधैँसरी हामी चाहिँ फरकबार फरक श्रृङ्खलाको साथमा यहाँहरूमा आउने गर्दछौँ र कार्यक्रम सम्बन्धी जानकारीबाट नै अगाडि बढौं है। अनि हामी आइतबारको एपिसोडमा चाहिँ अन्ताक्षरीको साथमा जोडिने गर्छौं भने सोमबार भनेको हाम्रो श्रोता साथीलाई मनपर्ने गीत संगीत कार्यक्रममा स्थान दिन्छु र चाहिँ पार्नको लागि आउन सक्नुहुन्छ। अनि मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछौ अनि त्यो टपिकमा यहाँको विचार चाहिँ के छ त खुलेर आफ्नो कुराहरू राख्न सक्नुहुन्छ। अनि त्यसै गरी बुधबार हामी चाहिँ नाटक गर्छौं, बिहिबार आज साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिए सँगसँगै भोलि शुक्रबार भने म्युजिक ट्र्याक गेम रहन्छ। यहाँले गीत संगीतको ट्र्याक मार्फत नै सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नु पर्ने हुन्छ। अनि त्यसै गरी शनिबार भनेको गाउँ खाने कथा र यसरी हप्ताको सातै दिन आउँदै गर्दा अन्तिमबार शनिबार एकजना साथीलाई हामी लक्की ड्र मार्फत विजयी पनि गराउँछौ र विजयी साथी मध्ये पनि एकजना साथीले चाहिँ लक्की साथीले चाहिँ सयको रिचार्ज पाउन सक्नुहुन्छ जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। त्यस्तै हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुन चाँदी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुन्नार। भन्दै अहिलेको लागि भने यहाँमा चाहिँ राख्दैछु भूपु पाण्डेको आवाजमा सजेको पीरै पीर भन्ने एउटा गीत चाहिँ रहेको छ। अब यो पीर पनि कस्तो पीर भन्दा फेरि विशेष त अब हाम्रो गाउँठाउँमा भन्दा पनि हाम्रो ठाउँमा चाहिँ अब युवा युवतीहरूको चाहिँ कथा जहाँ चाहिँ अब बेरोजगारीको समस्या हुन्छ होइन। अब बेरोजगार भइसकेपछि अब फ्यामिलीबाट हुने अब प्रब्लमहरू के हुन्छ त होइन। अब त्यस्तै गरी अब समाजमा भयो भने अलिकति अब हेलानाको कुराहरू अनि त्यस्तै गरी मनमा चाहिँ अब पीर हुन्छ नि त अर्को फेरि अब पैसा कमाउनको लागि अब विदेशको लागि चाहिँ वैदेशिक रोजगारको लागि हामी भौतारिरहेको कथा कथा मनको पीर चाहिँ रहेको छ। सो कस्तो रहेछ त पीर पीर यहाँलाई मैले कार्यक्रममा स्थान दिइरहेको त हुन्छु र फेरि पनि सुनाउँछु सुन्दै गर्नुहोला है त।

हजुर, जिन्दगी चल्न त चल्या छ फेरि बिरमा छ भनेर यो गीत भर्खरै सुरु मात्र भएको थियो, तर हामी चाहिँ कार्यक्रमको अन्ततर्फ आइसकेका छौँ। केही सिनमा यो गीत सँगसँगै हामी छुटिँदैछौँ भने आज चाहिँ हामीलाई सम्झनु भएको थियो ऋषिराम शाहजीले आफू कसरी देखे, अनि उहाँ चाहिँ मिठो आवाजको साथमा पनि जोडिनु भएको थियो भने आजको विजयी साथी पनि उहाँ नै हुनुहुन्छ, र अरू साथीहरू चाहिँ सुन्दै हुनुहुन्छ भने आज फोन नलागे तापनि, फोन लाग्दा लाग्दै नउठे तापनि आगामी दिनमा चाहिँ हामी पक्कै पनि उठाउने प्रयासमा चाहिँ रहन्छौँ। र यहाँ पनि सुन्दै गर्नुहोला प्रोग्राम कल इन टाइम भन्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु नै। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
2: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेल चौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
1: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि, फोन 0625903769।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
15: This is Radio Dhor Barahi, 103.8 MHz.
16: Station 1. Studio Sanchit.
17: Aile, Madhyana ko 12 bajyo.
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
20: शुरूमा मुख्य समाचारका शीर्षकहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन, भोटेकोशी बाढ़ीले 191 सार्वजनिक सवारीमा क्षति। अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान, बाढ़ीपछिको पुननिर्माण, द्विपक्षीय सम्बन्ध लगायतका विषयमा छलफल हुने। महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै प्रतिनिधि सभाको बैठक पनि आज। भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै आफ्नो युद्धपोत नजिकै भारतीय नौसैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने।
21: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
22: यो त साइड जब दाइ, यो चाहिँ मेन।
21: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
22: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
21: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
23: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
21: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
23: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
21: सुरक्षा घरको
22: साथ जीवन भर।
24: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
20: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रयाक बनाएर आजदेखि सवारी सञ्चालनमा आएको हो। सड़कमा गैरातीदेखि नै गाड़ी आवतजावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बिहान पूर्ण रूपमा सड़क सञ्चालनमा आएको हो। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकाले सावधानी अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। भदौ 14 त्रिशुली नदीमा आएको बाढ़ीका कारण भित्ता कटान हुँदा कृष्णवीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्रयाक खोलेर ग्राभेल गरिएपछि सवारी साधन दुईतर्फी चल्ने व्यवस्था बनेको सड़क विभागले बताएको छ। नयाँ सड़कमा परीक्षणका रूपमा ग्यास बुलेट, पहिरोले रोकिएका ट्रकहरू आइतबारदेखि चलेका थिए, आजदेखि सबै खाले गाड़ी चल्न थालेका हुन्। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा उक्त सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अर्नीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बसमा क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति हुँदा 2 चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 टिपर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रणालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्रु बेपत्ता भएका छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा कार चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनुभयो।
19: यथा मन्त्री डाक्टर सोनि मोहागले तीन दिने भ्रमणको लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा वहाँ आज बिहान 7:35 बजेको उडान मार्फत काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन्। अर्थ मन्त्रालयका अनुसार विपदपछिको पुननिर्माण लगायत नेपाल भारत बीचको आर्थिक राजनैतिक तथा कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वागले आजै साँझ 5 बजे भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ भोलि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। भोलि नै वहाँले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनैतिक सम्वाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। यसै दिन भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने वृहत भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वागले सहभागी हुने तालिका रहेको छ। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरणा संघको सम्मेलन र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उहाँ सोही दिन साँझ नेपाल फर्कने कार्यक्रम छ।
20: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। कांग्रेसको वडा तहको अधिवेशन पर्सीदेखि शुरू हुँदैछ। असोज 15 गतेदेखि केन्द्रीय महाधिवेशन शुरू हुँदैछ। तर पार्टीमा भने पूर्ण रूपमा एकता कायम हुन सकिरहेको छैन। शेरबहादुर देउवा पक्ष अहिले पनि छुट्टै महाधिवेशनको अडानबाट पछि हटेको छैन। यिनै घटनाक्रमबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ। निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनमा एक निर्वाचन क्षेत्रबाट 33 जना हुने गरी 5,445 प्रतिनिधि सहभागी हुनेछन्।
19: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
20: इलामको देउमाई नगरपालिका एक साधु गाउँमा बोलेरो जीप पल्टिँदा चालकको मृत्यु भएको छ। प्र 1010016 नम्बरको बोलेरो जीप आज सड़कमै पल्टिँदा चालक देउमाई नगरपालिका एक चमौता बस्ने 35 वर्षीय तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
24: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
20: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
19: अब बाँकी समाचार। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाका विजेताको छनौट आज हुने भएको छ। आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गर्न लागि हो। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका प्रत्येक दिनका दरले 31 जनाले जनही 1,00,000 रूपियाँ पाउनेछन्। साथै 2 जना बम्पर उपहार पाउनेले जनही 10,00,000 रूपियाँ पाउनेछन्।
20: अब
0: अब अन्तर्राष्ट्रिय समाचार. पाकिस्तानले आफ्नो विशेष आर्थिक क्षेत्रमा भारतीय नौसेनाले उत्साहपूर्ण कार्यवाही गरेको आरोप लगाएको छ. यही विषयलाई लिएर पाकिस्तानले कड़ा विरोध समेत जनाएको छ. यसै मुद्दामा पाकिस्तानी विदेश मन्त्रालयले इस्लामाबाद स्थित भारतीय उच्चायोगका कार्यवाहक राजदूतलाई बोलाएर गएको मंगलबार भारतीय नौसैनिक युद्धपोतसँग भएको भनिएको टक्रावलाई लिएर कड़ा विरोध दर्ज गराएको हो. पाकिस्तानको नौसेनाले आफ्नो द्विवार्षिक सिपार्क 26 अभ्यास गरिरहेको समयमा भारतीय पोत पाकिस्तानी नौसैनिक पोतको नजिक पुगेर आक्रामक ढंगले युद्धाभ्यास गरेको पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ. पाकिस्तानले यसपछि दुई पोतबीच सम्पर्क भएको जनाएको छ. यो घटना अन्तर्राष्ट्रिय कानून, सैन्य अभ्यास र युद्धाभ्यासका साथै सैनिकहरूको आवतजावतबारे पूर्व सूचना दिने सन् 1991 द्विपक्षीय सम्झौताको गम्भीर उल्लंघन भएको पाकिस्तानले दावी गरेको छ. यसबाट क्षेत्रमा तनाव बढ़ने खतरा पैदा भएको पनि विज्ञप्तिमा उल्लेख छ. यता समाचार संस्था रोयटर्स एएनआई र आईएनएनएसले सूत्रहरूको हवाला दिँदै मंगलबार साँझ उत्तरी अरब सागरमा पाकिस्तानी नौसेनाको एउटा जहाज नियमित निगरानीमा रहेको भारतीय नौसेनाको युद्धपोततर्फ तीव्र गतिमा आएको र त्यसमा कारण दुवै बीच ठक्कर हुन पुगेको दावी गरेका छन्. यसै घटनालाई लिएर बुधबार नयाँ दिल्लीमा पनि पाकिस्तानी उच्चायोगका कार्यवाहक प्रमुखलाई विदेश मन्त्रालयमा बोलाएर भारतले पनि आफ्नो तर्फबाट कड़ा विरोध जनाएको छ.
19: र अब खेल समाचार. नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बीसौं एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ. जापानको आइचे स्थित पार्क एरिना कोमाकीमा हुने खेल नेपाली समय अनुसार अपरान्ह 4:05 शुरू हुनेछ. पहिलो खेलमा आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजित भएको नेपाल आज इण्डोनेसिया विरूद्ध सुधारिएको प्रदर्शनसहित सुखद नतिजाको खोजीमा हुनेछ. हिजोको खेलमा विश्व वरियतामा 6 स्थानमा रहेको जापान विरूद्ध नेपालले पहिलो सेट 25-8 गुमाएको थियो. दोस्रो सेटमा केही सुधार गरे पनि नेपाल 25-12 पराजित भयो. तेस्रो सेट पनि नेपालले 25-11 गुमाएको थियो.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
19: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रको सड़कमा दुईतर्फी सवारी सञ्चालन. भटेकोशी बारीले 191 सार्वजनिक सवारीमा क्षति.
0: अर्थमन्त्री वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान. बाढ़ीपछिको पुननिर्माण, द्विपक्षीय सम्बन्ध लगायत विषयमा छलफल हुने.
19: महाधिवेशन तयारी बारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै प्रतिनिधि सभाको बैठक पनि आज.
0: भारत र पाकिस्तान बीच फेरि तनाव बढ़दै आफ्नो युद्धपोत नजिकै भारतीय नौसैनिकले युद्धाभ्यास गरेको पाकिस्तानको आरोप.
19: र बीसौं एसियाली खेलकुट अन्तर्गत महिला भलिबलमा नेपालले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छ. नमस्कार.
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz.
2: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083.
3: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ.
5: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र.
3: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र.
5: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र.
3: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ.
5: विस्तृत जानकारीका लागि सम्पर्क
25: 98461032 र 98461339.
3: आयोजक श्रीकृष्ण सृजनशील नेवाखला खैरनीटार.
26: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
27: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको. के कहाँ पाइन्छ कुन्नी?
28: मलाई पनि बिहेको लागि गहना चाहिएको छ. आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
26: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको. ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो.
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811453005।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
8: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
9: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
10: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
12: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर, पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
12: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090343335।
29: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
30: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो र सुनचादी पसल खोजौला नि।
29: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087179142।
16: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
17: मैडम धूम्रपान भनेको के हो?
16: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिउली तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
19: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
18: हो र, कहाँ छ र त्यस्तो?
19: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
17: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
18: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
17: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
18: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
17: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
20: कति बन्यो घर? अनि ढलान भयो त?
21: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
20: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
21: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
18: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
18: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9191950630 र 9746680681।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज़।

Bye-bye.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171 56606
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
6: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
4: मोबाइल 98058535337 र 98066159
9: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
10: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
9: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
11: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ
12: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ
13: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142036 मोबाइल 98568832 र 98460783002
14: फुक्कै खाए साह्रै मिठो पकाए त ट्वाक्कै एक पाकेटले पेट भरि नि के हो भन पक्कै
15: यो हो बोनस चाउचाउ

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर मनके

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9114364022।
4: एपी स्टोर दुलेगौडा सृजना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
5: मोबाइल 9865078634 र 9701107090।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
11: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तिमीलाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे उसले आमने सामने गएर वार गर्छ, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई भने श्रोता साथी म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र यहाँहरूसँग अब ठिक एक बजीदेखि दुई बजीको टाइम चेकसम्म साथमा रहनेछु र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com च्यानबी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र यसै गरी श्रोता साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरकबार फरक श्रृंखला साथमा र फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङलाई प्रोग्राममा स्थान दिनेछौ र यसै गरी प्रोग्रामको ओपनिङमा यहाँको लागि एउटा निकै नै सुमधुर सङ राख्नतर्फ तिर लागिरहेको छु। त्यसै गरी दर्पण छाया मूलबाट रहेको लह नले जुरायो कि गीतको टाइटल रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, लहनले सुरायोगी गीतको टाइटललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। दर्पण छाया मुभीबाट रहेको निकै नै सुमधुर सङ्ग रहेको थियो र गीतमा आवाज रहेको छ साधना स्वर्गमको, भने लिरिक्स रहेको छ तुलसी घिमिरेको र म्युजिक रहेको छ रञ्जित गजमेरको, भने सुमधुर सङ्ग रहेको थियो। र अहिलेको लागि भने यहाँको लागि लौन मायालुको देशमा टाइटलमा रहेको मिठो सङ्ग राखिरहेको छु, जुन चाहिँ उपकार मुभीबाट रहेको सङ्ग रहेको छ। स्वीकार्नुहोला है त।

0: सधैँभरि यसरी नै माया गरिरहन्छौ कि?
1: किन र, तिम्रो पढाइ त भर्खर सक्यो, बिहाको के को हतार?
2: हजुर श्रोत साथी, लौन मायालुको देशमा टाइटलमा रहेको मिठो सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको शुभकार मूलबाट रहेको थियो र गीतमा आवाज रहेको छ उदित नारायण झा अनि कविताको भनी पक्कै पनि सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने श्रोत साथी, फेरि पनि हामी विज्ञापनतर्फ जानुपर्ने बेला भइसकेको छ र यहाँको लागि विज्ञापन पूर्व जानु अघि कार्यक्रममा गोली सिसाको टाइटलमा रहेको सङ्ग राखिरहेको छु, जुन चाहिँ गाउँले मूलबाट रहेको छ, स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेकौडा
3: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9556443043 9801443628 र 9560171773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना
5: Yes. सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ
4: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 061-590-162-590-163
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9850 32475 र 9801 32475।
13: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज स्टोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिक्दिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560285443 र 9417007787।
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर साथी ठिकै छ। विश्व राम लाग्दै फेरि पनि यहाँहरू सम्पूर्णमा आज उपस्थित भइसकेको छु भने श्रोत साथी आजको एपिसोडमा रहेर हामीहरू ओल्ड नेपाली मुभी सङलाई प्रोग्राम स्थान दिनेछौँ र त्यसै गरी अहिलेको लागि पनि यहाँहरूको लागि फेरि पनि एउटा अर्को सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको टाइटल रहेको छ मेरो कल्पनामा आज एउटी परी जुन चाहिँ हिम्मत मुईबाट रहेको छ स्वीकार्नुहोला हाइका।

हजुर श्रोता साथी, मेरो कल्पनामा आज एउटी परिताजामा रहेको मिठो सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। हिम्मत मूलबाट रहेको मिठो सङ्ग रहेको थियो र यो गीतमा आवाज रहेको छ दीपक लिम्बुको, भने म्युजिक रहेको छ महेश खड्काको र भोकल र त्यसै गरी डिरेक्ट रहेको छ डाक्टर कृष्ण हरि बरालको। भने पके पनि सम्पूर्ण श्रोता साथीहरूले प्रोग्राममा स्वीकार्नु भयो होला र अहिलेको लागि भने यहाँको लागि फेरि पनि अर्को सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ ढल्क्यो ढल्क्यो, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, ढल्कियो ठल्कियो टाइटलमा रहेको मिठो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। नैना रेशम मुभीबाट रहेको निकै नै सुमधुर अनि ओल्ड नेपाली मुभी सङ रहेको थियो र गीतमा आवाज रहेको छ दीपक लिम्बू अनि मान्धवी त्रिपाठीको भनी पक्कै पनि सम्पूर्ण साथीहरूले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने श्रोत साथी, फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा मोहनी लाग्लाहै टाइटलमा रहेको मिठो सङ राखिरहेको स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स डोलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौड़ा वाक इन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा,
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9846168078 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौड़ा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465110950।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि यहाँहरूमा पुनः उपस्थित भइसकेकी छु। र यसै गरी आजको एपिसोडमा हामीहरूले ओल्ड नेपाली मुभी संघलाई प्रोग्राममा स्थान दियौ। र अहिलेको लागि भने श्रोता साथी, कार्यक्रमको हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ। कार्यक्रमको हामी अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ। र यस्तै गरी यति बेलासम्म सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै जाँदा जाँदै प्रोग्राममा फेरि पनि सुमधुर संघलाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, भोलि फेरि पनि यहाँहरूसँग त हाम्रो भेट हुने नै छ। र जाँदा जाँदै प्रोग्राममा बम्बईको कुरै नगर टाइटलमा रहेको मिठो सङ राखिरहेको छु, जुन चाहिँ कहाँ छौ कहाँ मुभीबाट रहेको सङ रहेको छ, जसमा आवाज रहेको छ रामचन्द्र काफ्ले अनि शिला विष्टको भने सुमधुर सङलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रिया गुरुङ विदा हुने आग्रह गर्छु। नमस्ते, नमस्कार।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9114364022।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 9460-61268 र 9560-62268। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ।
10: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9560062891।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
15: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्त। सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
16: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
17: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
16: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
18: स्टुडियो लाइन
19: अहिले दिउँसोको 2 बज्यो।
9: टाइम चेक को साथ में बनकेवा काली का सुनचान पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
21: धोरबाराही हाइलाइट्स को साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
23: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। भोटेकोशी बाढ़ी पछाडिको विपद र जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठनबारे आज छलफल भए पनि कुनै निष्कर्ष नपुगी टुंगिएको छ। सिंहदरबारमा भएको छलफलमा संसदमा रहेका दलहरूबाट संसदीय दलका नेता उपनेता र प्रमुख सचेतक सहभागी रहेका छन्। आजको बैठकमा संसदीय समिति लामो समयको लागि नबनाउन प्रस्ताव गरेको कांग्रेसका सचेतक निष्कल राईले जानकारी दिनुभयो। उहाँले भन्नुभयो यो धेरै लामो समयका लागि नबनाऊ, विशेष परिस्थितिका लागि निर्माण हुने हो, 3 महिनाका लागि मात्रै बनाऊ, आवश्यक परे केही समय थप गर्न सकिन्छ। राजनीतिक संख्याको आधारमा नहेरी समिति बनाउनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले थप्नुभयो राष्ट्रिय सभालाई पनि सम्मिलित गरेर सबैको अपनत्व हुने खालको सानो समिति बनाउनुपर्ने हामीले प्रस्ताव गरेका थियौं। उहाँहरूले संख्यात्मक आधारमा प्रतिनिधित्व हुनुपर्ने भन्ने कुरा गर्नुभयो, त्यसको निष्कर्षमा जान सकिएन। सभापति समितिको संयोजकको विषयमा संसदीय उच्च स्तरीय संयन्त्रबाट टुंग्याएर चाँडै अर्को बैठक बस्ने गरेर आज उठेको उहाँले बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलहरूको साथमा संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई गराइएको छ। बिहिबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिनुभयो। उहाँले संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि शुरू हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने समेत बताउनु भएको छ। महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक विषय, विश्वमञ्च र मुद्दासँग सम्बन्धित विषयहरू उठाउने अपेक्षा गरिएको छ। यसैबीच बैठकमा जलवायु परिवर्तनसँग सम्बन्धित विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्रीको सहभागिताका विषयमा समेत छलफल भएको छ। बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्त लगायतका विषयमा विज्ञहरूले धारणा राखेका थिए। सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ। विधेयकलाई अन्तिम रूप दिनका लागि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त, कर्मचारीको वृत्ति विकास, सरुवा तथा बढुवा लगायतका विषयलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याउन लागि हो। संघीय संरचना अनुसार निजामती प्रशासनलाई थप व्यवस्थित, सक्षम र उत्तरदायी बनाउने गरेर विधेयकमा विभिन्न प्रावधानहरू समेट्ने तयारी गरिएको छ। विधेयकको मस्यौदामाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको राय प्राप्त भए पछाडि लोकसेवा आयोगको परामर्शका लागि पठाइएको छ। यस्तै संविधानले निजामती सेवासँग सम्बन्धित कानून निर्माणका क्रममा लोकसेवा आयोगसँग परामर्श लिनुपर्ने व्यवस्था गरेकाले आयोगको रायका लागि पठाइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त रायलाई समेटेर विधेयकलाई मन्त्री परिषदमा पेश गर्ने भएको छ। पूर्वी नवलपरासीको होप्सेकोट गाउँपालिका 6 रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किरहेको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिङ्गट लाग्ने, श्वासप्रश्वासमा समस्या हुने र अचानक बेहोस भएर ज्यान समेत जान सक्ने भएकाले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुग्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किरहेको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रील र भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। पोखरा भर सब व्यवस्थापनको क्षमता 88 सब व्यवस्थापनको क्षमता रहेको छ। त्योभन्दा धेरै सब भए व्यवस्थापनमा नै सकस पर्छ। 10 भदौमा भटेकोसीमा आएको बाढ़ीमा भेटिएका सब पोखरा ल्याउँदा पनि व्यवस्थापनमा अम्मे अम्मे परेको थियो। 88 सब राख्ने क्षमता भएको पोखरामा 102 आइपुगेका थिए। केही सबहरूको आंशिक अंग भएकाले जस्तो तसो व्यवस्थापन गरेर पोस्टमार्टम सकेर जमिन भन्ने व्यवस्थापन गरिएको छ। प्राकृतिक विपत्तिका बेलामा हुने यस्तो खालको संकटबाट धेरैले पाठ सिकेका छन्। सब गृह आवश्यक भन्दा पनि चाहिने धेरैलाई महसुस भएको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले कास्कीमा त्यसको अगुवाई गरेको छ। महासंघले जिल्ला प्रशासनमा रहेको कन्टेनरलाई प्रयोगमा ल्याउने योजना बनाएको छ। प्रशासनलाई सुनाएपछि जिल्ला प्रशासनमा राखेको कन्टेनर महासंघको अगुवाईमा सब गृह बनाउने प्रक्रिया अगाडि बढ़ाइएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्य बहादुर भुजेलले बताउनुभयो। महासंघ गण्डकीको आह्वानमा विभिन्न संघ संस्थाहरूको समन्वयमा करिब 2 सातामा पोर्टेबल मर्चरी हाउस निर्माण गरिएको कावा अध्यक्ष भुजेलले बताउनु भएको छ। 12,65,000 रूपियाँको लागतमा निर्माण गरिएको मर्चरी हाउस अस्पताललाई हस्तान्तरण गरिएको छ। बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले कन्टेनर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको फोरेन्सिक विभागका प्रमुख र सह प्राध्यापक डाक्टर मदन प्रसाद बराललाई हस्तान्तरण गरिएको थियो। चिलिमी जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको सब सम्बन्धित परिवारलाई आज हस्तान्तरण गरिएको छ। चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोसी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिन राज मोक्तान, चौकीद्वार द्वय श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको सब पहिचान भएर परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो। सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा बुधबार अपरान्ह उनीहरूको सब फेला परेको थियो। यस्तै प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका सब नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। उद्धारका लागि नेपाली सेनाको वाहिनीपत्तिको कमाण्डमा भारतीय सेना सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटिएका थिए। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि खसिरो बोका तथा च्याङ्रा बिक्री नगर्ने भएको छ। सरकारी स्वामित्वको खाद्य कम्पनीले हरेक वर्ष दशैं चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसी बोका र च्याङ्रा बिक्री गर्दै आएको थियो, तर यस वर्ष बजेट अभावका कारणले खसी बोका खरिद र बिक्री नगर्ने निर्णय गरेको हो। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसी बोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। बजेट नै नभएपछि खसी बोका खरिद प्रक्रिया अगाडि नबढ़ाइएको उहाँले जानकारी दिनुभएको छ। खाद्य कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न हरेक वर्ष दशैंको समयमा उपत्यकामा सहुलियत दरमा खसी बोका र च्याङ्रा बिक्री गर्दै आएको थियो। यस वर्ष भने कम्पनीबाट सहुलियतको खसी बोका नपाइने भएको छ। यस पटकको चाडपर्व लक्षित गरेर खाद्यले सुपथ मूल्यको पसल मात्रै सञ्चालनमा ल्याएको जनाइएको छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोङ कोरला सड़कको एमडी खण्डमा पहिरो प्रभावित क्षेत्रमा सड़क स्तरोन्नतिको काम तीव्र पारिएको छ। बेनी जोमसोङ कोरला सड़क योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतेखोला क्षेत्रसम्म यस अगाडि चेक्काबाट अताइएका पहिरो प्रभावित क्षेत्रमा बाँकी सड़क स्तरोन्नतिका काम अगाडि बढ़ाएको छ। विभिन्न प्याकेजमा ठेक्का लगाएर पहिरो नियन्त्रण नदी कटान रोकथाम टेवा पर्खाल निर्माण तथा सड़क ढलानको काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बर्खायाम र कोरला नाकातर्फ आवत जावत गर्ने सवारी साधनको चापका बीचमा पनि निर्माणको कामलाई निरन्तरता दिएको छ। यसअगाडि ठेक्काबाट अटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको र बाँकी जोखिमयुक्त क्षेत्रमा पनि ठेक्का लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो। आयोजनाका सूचना अधिकारी इन्जिनियर बाबु साहिब कुमार बैठाका अनुसार राहुघाट माउनेताल चमेरे र बैसरी क्षेत्रमा 1 किलोमिटर 200 मिटर सड़क ढलान तथा विभिन्न स्थानमा 2300 घनमिटर ग्याबलिङ प्लम्प र कंक्रिट पर्खाल निर्माणका लागि 7,30,00,000 रूपियाँमा शंकर श्री क्रिएटिभ जेबीले ठेक्का प्राप्त गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत असोजको 3 गते र 4 गतेदेखि शुरू हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार हिजो पार्टीको कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सहित महाधिवेशन अन्तर्गतका सबै अधिवेशनको तयारी समेत पूरा गरेको जनाएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापति सहित 6,528 प्रतिनिधि चयन हुने अनुमान गरिएको छ। विदेशी स्थित जनसम्पर्क समिति भातृ संस्था तथा शुभेच्छुक संस्था समेतको संख्या जोड्दा करिब 7,000 महाधिवेशन प्रतिनिधि रहन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार रसुवा नुवाकोट र धादिङ लगायतका केही स्थान बाहेक कांग्रेसका 8,70,000 क्रियाशील सदस्य रहेका छन्। चालू आर्थिक वर्ष 2083-84 को दुई महीनामा सरकारको आमदानी भन्दा खर्च 9,72,00,000 रूपियाँले बढ़ी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको 9.41% अर्थात 1,99,83,72,00,000 रूपियाँ खर्च गर्दा राजस्व वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 रूपियाँ मात्र संकलन भएको छ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिले 9.6% खर्च गरेको छ भने यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,000 रूपियाँ खर्च भएको छ। तनहुको भीमा नगरपालिका 1 किहुमा रहेको प्रहरी चौकी किहुको नवनिर्मित भवन उद्घाटन भएको छ। हिजो गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब महानिरीक्षक डीआईजी दिपेन्द्र घरती छेत्रीले एक कार्यक्रमका बीचमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो। नवनिर्मित भवन आधुनिक तथा व्यवस्थित संरचनासहित निर्माण गरिएको छ। नयाँ भवन निर्माणसँगै प्रहरी कर्मचारीलाई कार्य सम्पादनमा सहजता हुने र सेवाग्राहीलाई समेत प्रभावकारी रूपमा प्रहरी सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। भवन उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ परीक्षक श्यामकृष्ण अधिकारी सहित विभिन्न तहका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। आज सुनको भाव 2300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा 2,99,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव तोलामा 60 रूपियाँले बढेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रूपियाँमा कारोबार भएको थियो। अब अन्तिममा खेल समाचार। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बोकेको थियो। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 पराजित गरेको हो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गर्नु परेको थियो। पहिलो खेलको हार पछाडि नेपाल अहिले समूहमा अंकविहीन रहेको छ। अवस्था नै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: दिस इज रेडियो धोरबाराही 103.8 मेगाहर्ज।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
24: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
25: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
24: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
26: यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाजुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
27: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
26: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
28: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
27: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
28: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169-142।
29: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
30: म्याडम, धुम्रपान भनेको के हो?
29: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
30: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
29: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
30: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
29: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
30: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
7: ए हो र, ल त ल,
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9850621692।
8: यही आउँदो असोज 3 गते पहिलो शनिबार
30: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: उपचार हुने रोगहरू
30: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
10: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
30: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
10: दिसा पिसाब एवं पेटको समस्या,
30: तौल घटबड हुने वा थाइराइडको समस्या,
10: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै धुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
30: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
30: फोन नम्बर 0564142233 र 9678861887।
11: १०३.८ अन्तर्मनको आवाज।

0: मिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा
1: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यावहारिक र प्रयोगत्मक सिकाई।

0: उच्च अवसर प्राप्त गर्न सकिने।
1: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
0: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
1: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
0: सम्पर्क 9556443043, 9801443628 र 9560171773।
1: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: हिँड्दै धुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
3: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635930369।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856557731, 9806657731।
9: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिक

0: द्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746780681।
4: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
8: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
9: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
10: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
12: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
12: हस् मम्मी।
0: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98542321 98462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर भीम बहादुर कुमार 98253919122 98058 र 98460976246।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला 103.8 MHz।

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा ग्रे जोनमा प्रकाशित समाचार बारे सरकारको जवाब माग। मेलम्ची खानेपानी आयोजनाका प्रभावितका माग पूरा गर्न सरकारको ध्यान आकर्षण।
0: मनास्लो हिमाल आरोहणका क्रममा एक विदेशीको मृत्यु। चिलेमे जल विद्युतमा फँसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण।
1: भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सड़क बारे गुनासो गर्न सड़क सुझाव एप सञ्चालनमा।
0: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कड़ाई। विदेशी विद्यार्थीलाई परिवार ल्याउन रोक।
1: र टी20 श्रृंखला अन्तर्गत अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले अमेरिकी अनलाइन द ग्रे जोनमा प्रकाशित समाचार बारे सरकारको जवाब माग गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले ग्रे जोनमा प्रकाशित रिपोर्ट बारे राष्ट्रपतिका सभापति र प्रधानमन्त्री लगायतले दिनुपर्ने जवाफ दिनुपर्ने माग गर्नुभएको हो। गत वर्ष भदौ 24 गते सिंहदरबार सहित सरकारी कार्यालय, निजी भवन तथा राजनैतिक दलका कार्यालयमा तालिम प्राप्त समूहले रासायनिक पदार्थ सोडियम म्याग्नेसियम प्रयोग भएको न्यूयोर्क टाइम्सले पहिले नै उजागर गरिसकेको भन्दै वहाँले प्रश्न उठेका विषयमा राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह सहित अहिलेका प्रभावशाली नेताहरूले जवाफ दिनुपर्ने माग गर्नुभयो।
3: भदौ 23 र 24 का घटनाक्रम बारे अन्तर्राष्ट्रिय संचार माध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिकी अनलाइन द ग्रे जोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाब दिने? प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दावी द ग्रे जोनले गरेको छ। सभामुख महोदय, यसको जवाब चाहिन्छ। जवाबबाट कोही पनि भाग्न पाउँदैन। सरकारले जवाब दिनुपर्छ। नाम जोडिएकाहरूले जवाब दिनुपर्छ।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले पनि ग्रे जोनले निकालेको रिपोर्टले गम्भीर बहस सिर्जना गरेको भन्दै सरकारलाई चार प्रश्न सोध्नु भएको छ। सो रिपोर्टले विदेशी सहयोगमा नेपालमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकास कार्यक्रम बारे सरकारले जवाब दिनुपर्ने उहाँले माग गर्नुभयो। कसैको नाम कागजमा लेखिनु मात्रै विदेशी हस्तक्षेपको प्रमाण नभएको भन्दै उहाँले त्यसको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।
4: पहिलो, नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनैतिक नेतृत्व विकास युवा परिचालन सम्बन्धी सबै कार्यक्रमको विवरण बजेट र उद्देश्य सार्वजनिक गरियोस्। दोस्रो, ती कार्यक्रमबाट कुन संस्था कुन वा व्यक्ति वा राजनीतिक समूहले के कस्तो तालिम आर्थिक वा अन्य सहयोग प्राप्त गरे त्यसको सम्पूर्ण विवरण यस संसदमा पेश गरियोस्। तेस्रो, कुनै विदेशी सहयोग राजनीतिक दल निर्वाचन नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रभाव पारेर प्रयोग भएको हो कि होइन त्यसबारे स्वतन्त्र निष्पक्ष छानबिन गरियोस्। कानून उल्लङ्घन भएको प्रमाणित भए कार्यवाही गरियोस्। चौथो, भविष्यमा नेपालको राजनीतिक प्रक्रिया र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानूनी मापदण्ड पारदर्शी र संसदीय निगरानीको व्यवस्था गरियोस्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेण्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रभावित पीड़ित भेण्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारी साधन तथा कर्मचारीलाई आयोजना स्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको उल्लेख गर्दै उहाँले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
1: मनासलु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। सिंगापुरका 50 वर्षीय लाउ वे सेङको मृत्यु भएको हो। उत्तरी गोर्खाको चुम्लोब्री गाउँपालिका एक सामागाउँ स्थित मनासलु हिमालको क्याम्प 2 बेस क्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। वहाँ यही भदौ 22 मनासलु आरोहणका लागि सामागाउँ पुग्नु भएको थियो।
0: चिलेमै जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। चिलेमै जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वय श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो। सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा हिजो उहाँहरूको शव फेला परेको थियो। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। उद्धारका लागि नेपाली सेनाका वाहिनीपति कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटिएका थिए। भटेकोशी नदीको सतहबाट 20 मिटर उचाइमा रहेको सुरुङ भन्दा करिब 85 मिटर माथिसम्म पुगेको बाढ़ीले सुरुङ मा पुरिएको तथा 11 वाट क्षमताका 2 टर्बाइन सहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महर्जनले जानकारी दिनुभयो।
1: भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा भएको छ। आज आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो। हरेक 15 दिनमा हुने उपहार घोषणा कार्यक्रम यस पटक भदौ 10 भटेकोशी बाढ़ीले ठूलो क्षति भएपछि स्थगित भएको थियो। आज विभागले भदौ 1-15 र भदौ 16-31 खरिदकर्ताहरूलाई सहभागी गराएर उपहार छनौट गरेको हो। भदौ महिनामा 2 10 लाख राशिको बम्पर उपहार र 31 1 लाख नगद उपहार पाएको घोषणा भएको छ। विभागका अनुसार भदौ 1-15 अवधिमा कात्यानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किनेका ग्राहकले 10 लाख उपहार जितेका छन्। त्यसैगरी भदौ 16-31 अवधिमा सामान किनेका मध्ये सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किनेका ग्राहकले पनि 10 लाख उपहार जितेका छन्। अन्य 31 दैनिक 1 लाख दरले वितरण हुने उपहार पाएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्थानीय देउबाई नगरपालिका एकबाट देउरालीतर्फ गइरहेको बोलेरो जीप साधु गाउँमा दुर्घटना हुँदा देउमाई एक समयताका चालक 35 वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। गाड़ीमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको
0: काठमाडौँ उपत्यकाभित्र बिग्रिएका संघीय सड़कको मर्मतलाई प्रभावकारी बनाउन सड़क सुझाव एप सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले संघीय सड़क अन्तर्गतका बिग्रिएका सड़कको मर्मत सम्बन्धी गुनासा तथा सुझाव एप मार्फत दर्ता गर्न सकिने जनाएको छ। एप मार्फत दर्ता गरिएका गुनासाको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले आप्रवासन नीतिमा कड़ाई गरेको छ। यो सँगै विदेशी विद्यार्थीहरूले आफ्ना परिवार आफूसँग बस्ने गरी ल्याउन नपाउने भएका हुन्। आज घोषणा गरिएको नियम अनुसार वर्किङ होलिडे भिसामा पनि कड़ाई गरिएको छ। अस्ट्रेलियाको कृषि क्षेत्रमा निश्चित समयका लागि यस्तो भिसा दिने गरिएको थियो। नयाँ नियम सार्वजनिक गर्दै अस्ट्रेलियाली गृह मामिला मन्त्री टोनी बर्केले अस्ट्रेलियाको सबल पक्ष नै आप्रवासन भए पनि उच्च तहको नियन्त्रण टटकारो भएको बताउनुभयो। बर्केका अनुसार अब विदेशी विद्यार्थीहरूले स्वत पारिवारिक सदस्य ल्याउन पाउने छैनन्। यद्यपि यसअघि नै अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई भने यो नियमबाट छूट मिल्नेछ। उहाँका अनुसार प्रशान्त र दक्षिण पूर्वी एसियाली देशहरूमा आवेदकले पनि यो नियम मान्नुपर्ने छैन। त्यस्तै विद्यावारिधि पीएचडी गर्ने विद्यार्थीहरूलाई पनि यो नियमले छुने छैन। सरकारले अस्थायी आप्रवासीलाई एउटा भिसाबाट अर्को भिसामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कड़ाई हुने तयारी गरेको छ। अस्ट्रेलियाली सरकारले 2028 कुल विदेशी आप्रवासन 2,25,000 समेट्ने लक्ष्य लिएको छ।
0: अब खेल समाचार। टी20 श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दैछन्। दुई टोली बीचको खेल दिल्लीको अरूण जेटली स्टेडियममा नेपाली समयअनुसार 7:45 शुरू हुनेछ। भारतले 3 खेल मध्ये 2 खेल जितेर श्रृंखला 1 खेल अगावै आफ्नो पक्षमा पारिसकेको छ। आजको खेल जितेर भारत अफगानिस्तान विरूद्ध क्लीन स्वीप गर्ने योजनामा हुनेछ। उता अफगानिस्तान आजको खेलमा भारत विरूद्ध सान्त्वना जितको खोजीमा हुनेछ। अफगानिस्तानका स्पिनर रशीद खान आजको खेलमा टी20 अन्तर्राष्ट्रियमा 200 विकेट पूरा गर्ने पहिलो खेलाड़ी बन्न सक्नेछन्। उनले 117 खेलमा 196 विकेट लिइसकेका छन्। आजको खेलमा 4 विकेट लिएमा उनले नयाँ कीर्तिमान बनाउनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा ग्रे जोनमा प्रकाशित समाचार बारे सरकारको जवाफ माग। बेलम्ची खानेपानी आयोजनाका प्रभावितका माग पूरा गर्न सरकारको ध्यान आकर्षण।
0: मनास्लो हिमाल आरोहणका क्रममा एक विदेशीको मृत्यु। चिलिमे जल विद्युतमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण।
1: भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सड़कबारे गुनासो गर्न सड़क सुझाव एप सञ्चालनमा।
0: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कड़ाई। विदेशी विद्यार्थीलाई परिवार ल्याउन रोक।
1: र टी20 श्रृंखला अन्तर्गत अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
10: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635-90-065। मोबाइल 98166-34372।
13: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
14: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610
13: तीन बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500
14: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115
13: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000
14: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111
13: पार्वती रिमाल दुलेगौडा रु 10,100
14: कृष्णराज पण्डित दुलेगौडा रु 25,000
13: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174
14: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
13: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120
14: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005
13: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000
14: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111
13: भीम प्रसाद वागले ढोलफिर्दी हिमाली टोल रु 10,155
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
15: दीक्षा ब्युटी पार्लर रे
16: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
15: हो र त्यस्तो के हुन्छ र त्यहाँ
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
15: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
16: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
15: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
16: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090343335
17: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
18: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
17: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
18: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
17: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
19: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
20: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
19: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
20: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
19: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
16: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछेपानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन
3: 98560-32475 र 98011-32475।
21: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 98058-35537 र 98066-15899।
24: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
21: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 98058-35537।
3: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न नभुसन। लोकसुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रसुदा श्रीया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरपाराही 1.3 MHz जनतवनको आवाज साथै इन्टरनेट अलर मार्फत www.radiothorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, म कार्यक्रम प्रसुदा श्रीया गुरुङ रहेको नै छु र यहाँसँग अब ठिक चार बजेको टाइम चेकसम्म साथमा रहनेछु भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न नभुसन। सुनसाथी पसलले यहाँलाई सुनसाथी पसल सम्बन्धी केही थप सेवाहरू चाहिएमा पसलबाट केही कारोबारहरू गर्नु परेमा, नयाँ नयाँ डिजाइनको गरगनाहरू पनि खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि यहाँले सेवाहरू लिन सक्नुहुनेछ। र आजको श्रृङ्खलामा रहेर अफलाइन मार्फत श्रोता साथीको रोजाइको विसङ्गीता कार्यक्रम स्थान दिइनेछौ। र कार्यक्रमको पहिलो साङ्गीतिक कोसेरी स्वरूप कार्यक्रमको दैलो उगार्दै यहाँको लागि एउटा निकै नै सुमधुभाका राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ घर कता हो बहिनीको, जसमा आवाज रहेको छ शान्तिश्री परियार अनि प्रकाश दुधराजको भने सिकानु होला है।

हजुर श्रोत साथी, भो भो आशै नगर अन्य गणेश मधुभागा रहेको थियो, कलकत्ता हो बहिनी गीतको बोल रहेको थियो भने पुगे पनि सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। मधुभागा सँगसँगै श्रोत साथीहरूको लागि भने रोसाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनुपर्ने बेला भएको छ। र लामेश्वरादेखि जितबहादुरजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै सुमधुभाका रोज्नु भएको छ। त्यसै गरी शंकर पन्त अनि सुनिता बुद्धा छेत्रीको आवाजमा सजिएको मत हजुर गामले गीतको रोजाइमा उहाँले पार्नु भएको छ भने उहाँको रोजाइको गीतलाई कार्यक्रम स्थान दिइरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, म त हजुर गामले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै नै सुमधुर भाका रहेको थियो र जितबहादुरजीको रोजाइको भाका रहेको थियो। पक्कै पनि उहाँले पनि कार्यक्रममा आफ्नो रोजाइको गीतलाई सुन्नुभयो होला र यसै गरी हाम्रो सम्पूर्ण श्रोत साथीले पनि जितबहादुरजीको रोजाइको भाकालाई सुन्नुभयो होला र त्यसै गरी श्रोत साथी, आजको श्रृङ्खलामा त हामीहरू श्रोत साथीको रोजाइको गीतलाई कार्यक्रम स्थान दिनेछौँ अफलाइन मार्फत भने 0541 4200 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नु आजको कार्यक्रममा यहाँहरू आजको श्रृङ्खलामा जोडिन सक्नुहुनेछ भने श्रोत साथी, अहिलेको लागि भने युके बस्ने दाई गीतको बोल राखिरहेको छु जसमा आवाज रहेको छ शान्ति सिरिस मगर अनि सागर आली मगरको भने स्वीकार्नुहोला है त।

हजुर त साथी यो के बस्दै गीतको बोललाई पनि गायिका स्थान दिइसकेको छु। सागर डाली मगर शान्ति सिरिज मगरको आवाजमा सजिएको सुमधुर भाका रहेको थियो भने लय र संगीत सजिएको छ सुरेश राणा मगरकोमा निगरानी सुमधुर भाका रहेको थियो र यहाँहरूको लागि कार्यक्रममा स्थान दिइसकेको छु। रास रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा पक्कै पनि सुन्नुभयो होला र त्यसै गरी श्रोता साथी यहाँहरूको रोजाइको गीत सङ्गीत सुन्न सक्नुहुनेछ। यहाँले डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा तेकुली चरी गीतको बोल राखिरहेको छु जसमा आवाज रहेको छ शान्ति श्री पैयार अनि हस्त तामाङ गोर्लेको भने सिकार्नुहोला है त।

हजुर श्रोता साथी, त्रिकोणी चरी गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला। जस्तै गरी हस्त तामाङ गोली अनि शान्ति श्रीपरियारको आवाजमा सजिएको सुमधु भाका रहेको थियो। सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा पक्कै पनि सुन्नुभयो होला र अहिलेको लागि पनि श्रोता साथी कार्यक्रमका हामी अन्त्य अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमका हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ र आजको श्रृङ्खलामा रहेर हामीहरूले श्रोता साथीको रोजाइको गीत संगीतलाई कार्यक्रममा स्थान दियो। श्रोता साथीले कार्यक्रममा सहभागिता पनि सुनाइदिनु भएको थियो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै जाँदा जाँदै अहिलेको लागि भने छुटिनु पूर्व कार्यक्रममा गोर्खे खुकुरी गीतको बोल राखिरहेको छु र यस मधु भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यार माझबाट विदा हुने आज्ञा चाहन्छु। भोलि फेरि पनि रमाइलो श्रृङ्खलाको साथमा भेट हुने नै छ। हस्त नमस्ते।

0: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा।
1: सीटीभीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुलियो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षक बाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाई,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सीट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043, 9801443628 र 9560177773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: ला किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ेमा शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिलपिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो
11: अहिले दिउँसोको 4 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
6: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
7: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
6: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
8: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
8: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
10: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461 16878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235 52663।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253 59 1022, 98058 28008, र 98460 69 246।
12: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 98-166-34-372।
19: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
4: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
6: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
5: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
6: विस्तृत जानकारी का लागि सम्पर्क
7: 9841-10432 र 9841-13939।
5: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
10: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
11: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पा

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: इसान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9134664022।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्म नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0654142333 र 9968168187।
3: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
5: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्लागण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
9: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
11: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। तनहुँ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले सांसद र जनता बीचको दूरी घटाउने उद्देश्यले आफूले निर्वाचन क्षेत्रका नागरिकसँग नियमित जनसंवाद गर्दै आएको बताउनु भएको छ। बिहिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले प्रत्येक तीन महिनामा जनसंवाद गर्ने घोषणा गरे अनुसार हालसम्म 68 जनसंवाद कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभएको हो। ती संवादबाट नागरिकका 1250 गुनासा तथा समस्या संकलन गरिएको र तीमध्ये केही समस्या समाधान समेत भइसकेको उहाँले बताउनु भएको छ। नागरिकको समस्या प्रत्यक्ष रूपमा सुनेर सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले जनसंवादलाई निरन्तरता दिएको उहाँको भनाइरहेको थियो। जनतासँग प्रत्यक्ष संवाद गर्दा स्थानीय स्तरमा रहेका विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित समस्या पहिचान गर्न सहज भएको उहाँले बताउनु भएको छ। सांसद न्यौपानेले तनहुँ क्षेत्र नम्बर 2 रहेका साझा विकासका सवालमा सरकारको ठोस पहल आवश्यक रहेको तर्फ संसदको ध्यानकर्षण गराउनु भएको छ। वहाँले कृष्ण मार्ग, दुलेगौड़ा हर्कपुर सड़क लगायतका सड़कलाई 12 महिना सञ्चालन योग्य हुने गरी ईश्वरोन्नति तथा कालोपत्रित गर्नुपर्ने माग गर्नुभएको हो। तनहुँका विभिन्न क्षेत्रमा देखिएको बाँदर आतंक पनि नागरिकको साझा समस्याका रूपमा रहेको उल्लेख गर्दै देशको दीर्घकालीन समस्याका समाधानका लागि सरकारको ध्यान जानुपर्ने उहाँले बताउनु भएको छ। नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधानका लागि स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै सांसद न्यौपानेले संघीय सरकारबाट आवश्यक बजेट, नीति तथा कार्यक्रम सहित ठोस पहल हुनुपर्ने धारणा राख्नु भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सबगृहको क्षमता थपिएको छ। प्राकृतिक विपद, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्टी हाउस सबगृह हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा निर्माण गरिएको मर्चरी हाउस कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको हो। प्रमुख जिल्ला अधिकारी गुरूङले सबगृहको चाबी अस्पतालको फोरेन्सिक विभागका प्रमुख डाक्टर मदन बोरालाई हस्तान्तरण गर्नुभएको हो। नयाँ सबगृहमा एकपटकमा 24 सब महिनौसम्म सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ। हाल अस्पतालमा पोस्टमार्टमका लागि 72 सब राख्न सकिने ठाउँ छ भने 4 सब राख्न मिल्ने कोल्ड रूम रहेको छ। भटेकोसीमा आएको बाटीपछि कास्की पठाएको 102 सब व्यवस्थापन गर्न सकस परेपछि सबगृहको क्षमता थप गरिएको हो। जिल्ला प्रशासन कार्यालय कास्कीबाट करिब 3 लाख पर्ने कन्टेनर उपलब्ध भएपछि त्यसलाई आवश्यक मर्मत तथा निर्माण गरी थप 9,65,000 खर्चेर मर्चरी हाउस निर्माण गरिएको नेपाल उद्योग वाणिज्य संघ महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सूर्य बहादुर भोजेलले जानकारी दिनुभएको हो। नेपाली कांग्रेस बागलुङको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तारानाथ पौडेललाई दिएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नसकेका बागलुङ सहित 5 जिल्लाका कार्यवाहक सभापति तोकिएको हो। कांग्रेसको केन्द्रीय कार्य समितिले बागलुङमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पौडेललाई दिएको सचिव हरिहर शर्माले जानकारी दिनुभएको छ। कांग्रेसले असोज 3 गतेदेखि वडा अधिवेशन सहित महाधिवेशन प्रक्रिया शुरू गर्ने प्रक्रिया गरेको छ। बागलुङ सहित कञ्चनपुर, कैलाली, डोटी र मुगुमा कार्यवाहक सभापति तोकिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले जिल्ला प्रहरी कार्यालय कास्कीलाई आगलागी नियन्त्रण तथा विपद उद्धारका सामग्री हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालयको सभा हलमा बिहिबार आयोजित कार्यक्रममा महासंघले ती सामग्री प्रदान गरेको हो। महासंघ कार्यवाहक अध्यक्ष सूर्य बहादुर भोजेलको अध्यक्षतामा भएको कार्यक्रममा 5 थान स्टेचर, 16 थान फायर, 12 थान फायर ब्यालेक्ट र 3 थान क्याबोज हस्तान्तरण गरिएको छ। कार्यक्रममा महासंघका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। सामग्री ग्रहण गर्दै कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले ती सामग्रीहरू प्रहरीको सवारी साधनमा राखिने जानकारी दिनुभएको छ। आगलागी, दुर्घटना तथा अन्य विपदजन्य घटनामा खटिने प्रहरीले घाइतेहरूको तत्काल उद्धार गर्न यी सामग्री प्रयोग गर्ने उहाँले बताउनु भएको हो। यस प्रकारका उद्धार सामग्रीको प्रयोगले विपदका घटनामा प्रहरीको कार्यलाई थप छिटो छरितो सहज र सुरक्षित बनाउने धारणा राख्दै उहाँले महासंघलाई धन्यवाद दिनुभएको हो। उत्तरी गोर्खाको मनास्लु हिमाल आरोहणका क्रममा 50 सिंगापुरी नागरिक लाओ वी सिंहको मृत्यु भएको छ। दोस्रो क्याम्पबाट आधार शिविरतर्फ छर्ने क्रममा बिहिबार उनको ज्यान गएको हो। चुम्रुबी गाउँपालिका स्थित समा गाउँमा पर्ने मनास्लु हिमालको दोस्रो क्याम्पबाट आधार शिविर फर्कदा उनलाई पदमार्गमा हिँड्न कठिन भएको थियो। बिहिबार बिहान करिब 6 बाटोमै बसेका उनको सोही स्थानमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। घटनाबारे बिहिबार बिहान 8:50 बजे जानकारी प्राप्त भएको गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। श्रेष्ठका अनुसार समागाउँ स्थित प्रहरी चौकीबाट करिब 15 किलोमिटर पश्चिममा रहेको मनासु आधार शिविर क्षेत्रमा यो घटना भएको हो। सिंह पर्यटन विभाग काठमाडौँबाट अनुमति लिएर आइके प्राली एजेन्सी मार्फत मनासु आरोहणमा आएका थिए। उक्त एजेन्सी मार्फत आएको 15 जनाको टोलीमा उनी सहभागी रहेका थिए। सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम गरिएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी ऐन 2074 को दफा 51 बमोजिमको समितिको सिफारिशमा सन्दर्भ ब्याज दर पुनरावलोकन गर्दै आज असोज 1 गतेदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याज दर 13% निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याज दर 16% रहेको थियो। नयाँ व्यवस्था अनुसार अब सहकारी संस्थाले 13% भन्दा बढी ब्याज लिन पाउने छैनन्। सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार संस्थाले आफ्नो कारोबारको अवस्था आवश्यकता र औचित्यको विश्लेषण गरी 13% भन्दा कम ब्याज दर समेत निर्धारण गर्न सक्नेछन्। त्यस्तै बजटमा दिने र ऋणमा लिने ब्याज दर बीचको अन्तर भने 6% भन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। कार्यालयले सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनः ब्याज लगाउन नपाउने कानूनी व्यवस्थाको पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ। यस्तै संस्थाले हर्जना रकम लिने निर्णय गरेको अवस्थामा असल हुन बाँकी ब्याज रकमको 5% भन्दा बढी हर्जना लिन नपाउने व्यवस्था गरिएको छ। ऋणसँग सम्बन्धित सम्पूर्ण लागत ब्याज दरमै समावेश हुने भएकाले सहकारी संस्थाले प्रशासनिक शुल्क, सेवा शुल्क, नवीकरण शुल्क, फारम 10 वा यस्तै अन्य कुनै शीर्षकमा थप रकम लिन नपाउने कार्यालयले जनाएको छ। नयाँ निर्देशन अनुसार सहकारी संस्थाले निर्धारण गरेको ब्याज दर सबै सदस्यले जानकारी पाउने गरी आफ्नो वेबसाइट वा अन्य माध्यमबाट अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। गोर्खामा हुलाक सेवा मार्फत घरमै राहदानी प्राप्त गर्ने सेवाग्राहीको संख्या 550 पुगेको छ। जिल्ला हुलाक कार्यालय गोर्खा मार्फत गत वैशाख 15 गतेदेखि जिल्लाका विभिन्न स्थानमा घरमै राहदानी पुर्याउने सेवा सञ्चालन हुँदै आएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार हालसम्म करिब 600 जनाले घरमै राहदानी प्राप्त गर्नका लागि फारम भरेका छन्। तीमध्ये 550 जनाले घरमै राहदानी बुझिसकेका छन् भने बाँकी सेवाग्राहीको राहदानी आउने क्रममा रहेको उहाँले बताउनु भएको छ। सरकारले गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकबाट हुलाक मार्फत नागरिकको घर घरमा राहदानी पुर्याउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोर्खा बीच वैशाख 15 गते सम्झौता भएपछि जिल्लामा यो सेवा शुरू गरिएको जिल्ला हुलाक अधिकृत विनोद गैरीले जानकारी दिनुभएको छ। सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमै हुलाकको छुट्टै काउन्टर स्थापना गरी कर्मचारी खटाइनेछ। राहदानीको फारम भर्न आउने सेवाग्राहीले राहदानी कार्यालयबाटै लिने वा घरमै प्राप्त गर्ने विकल्प रोज्न पाउनेछन्। घरमा लिन चाहनेले हुलाक काउन्टरमा आवश्यक विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ। उपल्लो मुस्ताङको लोकेघर दामोदर कुञ्ज गाउँपालिकाका अध्यक्ष लोपसाङ छोपतेल विष्टले 2 दशक अघिसम्म बाक्लो मानव बस्तीले भरिएको धेखाउमा देखिने पानीका मुहान पछिल्लो समयमा सुक्दै गएपछि स्थानीयले बस्ती छाड्न बाध्य भएको पीड़ा सुनाउनु भएको छ। जलवायु परिवर्तनका कारण पानीको मुहान सुकेपछि समुद्री सतहदेखि करिब 4000 मिटर उचाइमा रहेको लोकेघर दामोदर कुण्ड 5 धेकाउका 26 घरधुरीको खेतीपाती र पशुपालनको आधार गुमेको छ। पानी नभएपछि पुर्खौली थाथलो छाडेर हिँडेका स्थानीयलाई थामसुङ भन्ने गाउँमा बसालिएको अध्यक्ष विष्टले बताउनु भएको छ। मुस्ताङको खरपोजुङ गाउँपालिकाले आयोजना गरेको खरपोजुङ जलवायु परिवर्तन सम्मेलन जलवायु परिवर्तनका कारण पर्याप्त हिउँ पर्न छाडेको र पानीको मुहान सुक्न थालेपछि स्थानीयवासीले भोग्नु परेको पीडा अध्यक्ष विष्टले सुनाउँदा देशभरबाट आएका जनप्रतिनिधिले निकै चासोपूर्वक सुनेका थिए। गत जेठ 5 गते पश्चिम बागलुङको निसेखोला गाउँपालिका साथ राजकोटका 60 वर्षीय जुठे बेकलाई विशाल सर्पले डसेको थियो। तत्काल धौलागिरी प्रादेशिक अस्पतालमा ल्याएर उपचार गरिएपछि बेक निको भएर घर फर्किएका थिए। डाक्टर शंकर राज लामिछानेले नेतृत्वको टोलीले पहिलो पटक सर्पदंशको सफल उपचार गरेको थियो। त्यस यता सामान्यदेखि विषालु सर्पले डसेका धेरै बिरामीको उपचार भएको अस्पतालले जनाएको छ। बागलुङमा सर्पदंशको उपचार हुन थालेपछि पोखरा धाउनुपर्ने बाध्यता हटेको छ। सामान्य सर्पले डसेका बिरामीको उपचार गर्दै आएको अस्पतालले विषालु सर्पको सर्पले डसेका बिरामीलाई एन्टी स्नेक भेनम औषधि प्रयोग गरी उपचार गर्न थालेको हो। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 11.93 अंकले बढ़ेर 2624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 177 कम्पनीको शेयर बढ़ेकोमा 85 घटेको छ। यस्तै 16 कम्पनीको शेयर भने खटबर भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर झण्डै 12.5% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन नेपाल र सामिना लार्ज क्याप फण्डको शेयर झण्डै 3% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.38 अर्ब करोड़को कारोबार भएकोमा आज 339 कम्पनीको 1.36 करोड़ कित्ता शेयर 5.49 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्तसाजा 5 बजेको ठोरबोरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
12: ए सबिना, यसको हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008216142।

0: बडादशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
2: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
0: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
8: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
3: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
9: This is Radio Dhorbarahi 103.8 MHz.

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
8: हेलो बा,
9: कति बन्यो घर अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि

0: सामान त्यहीबाट ल्याउँदा रहछन्, म पनि त्यही जाने हो।
1: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: सरसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
1: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेकौडा।
4: सीटीबीटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
3: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
3: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
3: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
4: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
3: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
4: सम्पर्क: 9556443043, 9801443628 र 9556771773।
3: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क: 97090343335।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9546078302।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज स्टुडियो
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
5: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
5: देउबा पक्षका अधिकांश प्रभावशाली नेताहरू सानेपा पुगे, महाधिवेशनको उद्घाटन गरिदिन देउबालाई गगनको आग्रह।
4: भोटेकोशी बाढ़ी सम्बन्धी संसदीय विशेष समितिको संयोजक र संख्याबारे कुरा मिलेन। प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा मौजात रकम 14.5 अर्ब पुग्यो।
5: काठमाडौँ उपत्यकामा ग्यासको मूल्य करिब 100 घट्यो। नेप्से परिसूचक 11.93 अंकले बढ़्यो।
4: इरानले अमेरिका विरूद्धको युद्धमा एआई प्रयोग गरेको दावी। एआई नियमनका लागि विश्वव्यापी प्रयास आवश्यक रहेको राष्ट्रसंघको ठहर।
5: र फिफा संघको समन्वयमा निलम्बन फुकुवा गरी समस्या समाधान गर्न एन्फाको अपील।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशनको संघारमा पूर्व सभापति शेरबहादुर देउबा पक्षका प्रभावशाली नेताहरू पार्टीको संस्थापनमा समाहित भएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा कार्य समितिका प्रभावशाली नेताहरू आज सानेपा पुगेका हुन्। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आह्वान गरेपछि यसअघि इतर समूहमा रहेका नेताहरू मूल पार्टीमा फर्किएका हुन्। देउबा र पूर्णबहादुर खड्काको समूहमा रहे आज सानेपा जाने नेताहरूमा श्याम घिमिरे, ज्ञानेन्द्र बहादुर कार्की, सुशीला थिङ, रामहरि खतिवड़ा, जीवन बहादुर शाही, इन्द्र बहादुर बानिया, नयनसिंह महर, डीना उपाध्याय, मीन बहादुर विश्वकर्मा र गोविन्द भट्टराई लगायत रहेका छन्। इतर समूहको प्रचार विभागको संयोजक रहेका नेता मीन विश्वकर्माले चुनदेवीका 8 बुधे माग सानेपाले सम्बोधन गरेमा अरू नेता पनि फर्कने बताउनु भएको छ। अदालतले महाधिवेशन रोक्न आदेश नदिएकाले आफूहरू आधिकारिक पार्टीमा फर्केको उहाँको भनाइ छ। आजको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाले असोज 16 गते हुने महाधिवेशनको उद्घाटन गरिदिन पूर्व सभापति देउबालाई आग्रह गर्नुभएको छ, तर देउबा समूहले छुट्टै महाधिवेशनको तयारी गरेको छ। कंग्रेस नेता डाक्टर शेखर कोइरालाले दुई महाधिवेशनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै पार्टी एकताका लागि मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्न आग्रह गर्नुभएको छ। आज एक अपील जारी गर्दै कोइरालाले कंग्रेसको आसन्न दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने दावी गर्दै त्यसलाई रोक्नुपर्ने बताउनु भएको हो। उहाँले आफू विगतदेखि नै पार्टीभित्र सहमति, सहकार्य र एकताका लागि प्रयत्नरत रहेको उल्लेख गर्नुभएको छ। अहिले दुवै महाधिवेशनका कारण कंग्रेसका कार्यकर्ता हार्ने र जित्ने खेलमा विभाजन हुने उहाँको भनाइ छ।
4: संसदमा रहेका दलहरूबीच भेटेको बाढ़ीपछिको विपद तथा जलवायु परिवर्तनको सन्दर्भमा गठन हुने भनिएको संसदीय विशेष समितिको संयोजक र सदस्य संख्याबारे सहमति जुट्न सकेन। आज सिंहदरबारमा भएको संसदीय दलका नेता उपनेता र प्रमुख सचेतकको बैठक कुनै निष्कर्षमा नपुगी टुंगिएको छ। आजको बैठकमा संसदीय समिति लामो समयका लागि नबनाउन प्रस्ताव गरेको कंग्रेसका सचेतक निष्कर लाईले जानकारी दिनुभयो। राजनीतिक संख्याको आधारमा नहेरी समिति बनाउनु पर्ने उहाँको माग छ। यस्तै अन्य केही दलहरूले पनि प्रतिनिधित्वको बारेमा आफ्नो धारणा राखेका थिए। हिजो बसेको सर्वदलीय बैठकमा दलहरूको संख्या र हैसियतका आधारमा संसदीय छानबिन समितिमा सदस्य राख्ने भनिएको थियो। आजको बैठकमा भने सहमति जुट्न सकेन। समितिको सभापति समितिको संयोजकको विषयमा संसदीय उच्चस्तरीय संयन्त्रबाट टुंगाएर अर्को बैठक बस्ने तयारी छ।
5: प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 वटा बैंकमा 10,79,64,998 रूपियाँ मौजदात रहेको छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रूपियाँ जम्मा भएको हो। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा भइसकेको छ। सरकारले हाल रसुवाका बाढ़ी प्रभावित परिवारलाई आवास भाड़ा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ। जस अनुसार 4 सदस्यसम्म परिवारलाई मासिक 15,000 रूपियाँ र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँ अतिरिक्त उपलब्ध गराइनेछ।
4: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ढुवानी सहज भएकाले ग्यासको मूल्य 2,060 रूपियाँ भन्दा बढ़ी नलिन आग्रह गरेको छ। आज विज्ञप्ति प्रकाशित गरी संघले कृष्णवीर पहिरोले अवरूद्ध सड़क सुचारू भई ढुवानी सहज भइसकेकाले ग्यासको मूल्य 2,060 मात्र लिन भनेको हो। सो सड़क अवरूद्ध हुँदा मकवानपुर पर्सा बारा चितवन नवलप्राची र धनुषामा रहेका ग्यास उद्योगमा सिलिण्डर रिफिल गरी ट्रक मार्फत वैकल्पिक मार्गबाट ल्याई काठमाडौँ उपत्यकामा व्यक्ति वितरण गर्दै आइएको थियो। त्यसो गर्दा ग्यास 2,165 रूपियाँमा बिक्री वितरण गर्न भनिएको थियो, तर व्यापारीले बाटोको लागत बढ़ेको भन्दै 3,000 रूपियाँसम्म असूल गरेका थिए।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरूवा उत्पादनका लागि टिश्यू कल्चर बायोटेक्नोलोजिस्टको स्थायी दरबन्दी थप गर्न पहल गरिने बताउनु भएको छ। झरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ पुग्नु भएकी मन्त्री चौधरीले आज घरपझोङ गाउँपालिका 2 मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताउनु भएको हो। केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरूवा उत्पादनका लागि बायोटेक्नोलोजिस्टको स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्रीको ध्यान आकर्षण गराउनु भएको थियो। उहाँले केन्द्रका गतिविधि कार्यक्रम समस्या र चुनौतीबारे पनि जानकारी गराउनु भएको थियो। जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्तशुल्क सम्बन्धी बेरोजगार समस्या समाधान गर्न बायोटेक्नोलोजिस्टको स्थायी दरबन्दी थप गर्न पहल गरिने बताउनुभयो।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। प्रहरीले लागोसत खैरो हिरोइन सहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका सत्र मटेरुवाबाट आज बिहान भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको जोगवानी बस्ने 25 वर्षीय लिजा खातुन र 40 वर्षीय जुली खातुनलाई पक्राउ गरिएको हो। चेक जाँच गर्ने क्रममा जुली खातुनको साथबाट 90 ग्राम 850 मिलिग्राम खैरो हिरोइन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागू औषध सहित दुवैजनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
4: काठमाडौँ महानगरले हालसम्म 2,10,976 भवन र 1,340 किलोमिटर सड़कको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ। महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार 1,340 किलोमिटर सड़कको नक्साङ्कन गरी 2,800 भन्दा बढ़ी सड़कलाई मौलिक र वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआईएस डेटाबेसमा प्रविष्ट गरिसकेको बताउनुभयो। त्यस्तै 25,019 भवनको प्रमाणीकरण गरिएको छ। विद्यालय, अस्पताल, पार्टी, नदी, सम्पदा स्थल र सार्वजनिक संरचनाको समेत डिजिटल जीआईए अभिलेख निर्माण गरिसकिएको कार्यवाहक प्रमुख डंगोलले बताउनुभयो।
5: आज नेप्से परिसूचक 11.93 अंक बढ़ेको छ। त्यससँगै परिसूचक नेप्से 2624 बिन्दुमा कायम भएको हो। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 5,38,00,00,000 कारोबार भएकोमा आज 5,49,00,00,000 रूपियाँको कारोबार भएको छ। आज 177 कम्पनीको शेयर मूल्य बढ़दा 85 कम्पनीको शेयर मूल्य घटेको छ भने 16 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानसँग सम्बन्धित एक समूहले अमेरिका विरूद्धको युद्धमा अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयासमा कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएको छ। उनीहरूले अमेरिकामै विकसित एआई प्रयोग गरेको सीबीएस न्यूजले प्रकाशन गरेको विशेष रिपोर्टमा दावी गरिएको छ। यो रिपोर्ट एन्थ्रोपिक नामक कम्पनीले प्रकाशन गरेको थियो। एन्थ्रोपिकले यस गतिविधिसँग सम्बन्धित खाता ब्लक गरिएको र यो खतरा रोक्न अमेरिकी सरकारलाई जानकारी गराएको बताइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एआईको नियमन गर्न विश्वव्यापी प्रयास आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा गुटेरेसले एआईको सुरक्षित र जिम्मेवार विकासलाई कसरी अगाडि बढ़ाउने भन्ने बारे साझा समझदारी चाहिने बताउनुभयो। बढ़दो शक्तिशाली प्रणालीलाई बलियो, सुरक्षित र सम्भावित जोखिम व्यवस्थापन गर्न वास्तविक अन्तर्राष्ट्रिय सहयोग र समन्वित विश्वव्यापी प्रयास आवश्यक रहेकोमा उहाँको जोड़ छ।
5: अब खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाले शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपालाई निलम्बन फुकुवा गरी समस्या समाधान गर्न अपील गरेको छ। तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै एन्फाले फिफाको निलम्बनमा रहेको बेला तत्काल समस्या समाधानमा भूमिका खेल्न मन्त्रालय र राखेपसँग अनुरोध गरेको हो। त्यसो नभए आगामी सोमबारदेखि कार्यालय सञ्चालन गर्ने बताउँदै एन्फाका सीईओ इन्द्रमान तुलाधरले फुटबलका गतिविधि पनि पुनः थाल्ने बताएका हुन्। सीईओ तुलाधरले राखेपले आफ्नो स्वीकृति बिना कुनै पनि गतिविधि नगर्न पत्राचार गरेपछि एन्फाको दैनिक गतिविधि प्रभावित भएको बताए, जसका कारण संघले कर्मचारीहरूलाई तलब, एकाडेमीमा खर्च निकासा गर्न नसकेको लगायतको समस्या उत्पन्न भएको छ। उनीहरूले सरकारलाई कि आफै सम्पूर्ण जिम्मेवारी लिने वा संघलाई स्वतन्त्रतापूर्वक गतिविधि बढ़ाउन दिनुपर्ने तर्क समेत गरेका छन्। उनका अनुसार फिफाले नयाँ कार्यालय सञ्चालन गर्न तथा गतिविधिहरू गर्न पाउने बताएको छ। राखेपले फिफा र एन्फासँगको समन्वयमा निलम्बन फुकुवा गर्नुपर्ने उनको भनाई छ।
4: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: देउबा पक्षका अधिकांश प्रभावशाली नेताहरू सानेपा पुगी, महाधिवेशनको उद्घाटन गरिदिन देउबालाई गगनको आग्रह।
4: भोटेको सिट बाढ़ी सम्बन्धी संसदीय विशेष समितिको संयोजक र संख्याबारे कुरा मिलेन। प्रधानमन्त्री दबेको द्वार कोषमा मज्जात रकम 14.5 अर्ब पुग्यो।
5: काठमाडौँ उपत्यकामा ग्यासको मूल्य करिब 100 घट्यो। नेप्से परिसूचक 11.93 अंक बढ़्यो।
4: इरानले अमेरिका विरूद्धको युद्धमा एआई प्रयोग गरेको दावी। एआई नियमनका लागि विश्वव्यापी प्रयास आवश्यक रहेको राष्ट्रसंघको ठहर।
5: र फिफा संघको समन्वयमा निलम्बन फुकुवा गरी समस्या समाधान गर्न एन्फाको अपील।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौं। नमस्कार।
11: एक सय 103.8 अन्तर्मनको आवाज।

0: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेगौडा।
1: सिटीबीटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9856443043, 9801443628 र 9856771773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare. खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
1: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
0: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9461633101 र 9468883522।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात,
8: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: This is Radio Dhorbarahi 103.8 MHz.

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 06564142 र 98562196692।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
11: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
12: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
11: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 पाटन तनहुँ।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 1922,
13: 98058008 र 98460692646।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560062928 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
12: जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
13: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
12: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
14: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुले कमरा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
2: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
6: 103.8 अन्तर्मनको आवाज
7: स्टुडियो
8: अहिले साँझको 7 बज्यो
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
1: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
11: विनाशकारी बाढ़ी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूको निष्कर्ष नेपालले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाका रूपमा उठाउने
7: पन्ध्रौं महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन कांग्रेसका पूर्व सभापति देउबालाई गगन थापाको आग्रह। संविधानको मूल मर्ममा प्रहार गरी अर्को द्वन्द निम्तन सक्ने नेकपाका नेता वर्षमान पुनको चेतावनी।
11: एक वर्षमा 40,500 बढ़ी भ्रष्टाचारको उजुरी दर्ता, सबैभन्दा धेरै स्थानीय तह विरूद्ध उजुरी परेको प्रतिवेदन सार्वजनिक, गोर्खामा हुलाक सेवा मार्फत 550 जनालाई घरमै पासपोर्ट वितरण।
7: चन्द्रमामा नयाँ विशाल खाल्टो भेटिएको वैज्ञानिकहरूको दावी, इरान समर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा 1,25,000 भन्दा बढ़ी मानिस विस्थापित।
11: र फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह।
7: अब पूरा समाचार सुन्नुहोस्। नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरूङमा गएको विनाशकारी बाढ़ी र हिम पहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह ओल्ड वेदर कन्ट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययनका अनुसार 5,150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा त्यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बजारिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सह लेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोका अनुसार मानवका कारणले बढ़ेको तापक्रमले हिमाली क्षेत्रको परमाफ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पगालेको छ। यस क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़िरहेको थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअगाडि 2072 सालको भूकम्पले कमजोर बनेको पहाड़ी भेर अघिल्लो वर्षको अत्याधिक हिमपात तीव्र रूपमा पग्लिएको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रका भौगोलिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बच्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
11: सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटो छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो नियमावली लागू भएसँगै सरकारी निकायहरूमा फाइल दर्ता, टिप्पणी स्वीकृति र डिजिटल हस्ताक्षर जस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणाली मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ। निर्णय प्रक्रियालाई सहज बनाउन टिप्पणीको तह घटाइएको छ। मन्त्री स्तरबाट हुने निर्णयमा धेरैमा 3 तह र सामान्य विषयमा धेरैमा 2 तह मात्र रहने व्यवस्था गरिएको छ। फाइल दर्ता हुन साथ स्वत समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा 24 घण्टाभित्र फाइल स्वत माथिल्लो तहमा पुग्नेछ। कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न सकिने तथा सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन्। निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कार्यवाही र कार्य सम्पादन मूल्याङ्कनमा अंक कटौती गरिनेछ।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 को आफ्नो 36 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहिबार राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरे पछाडि आयोगका प्रवक्ताले संचारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै प्रतिवेदनको मुख्य मुद्दाहरू सार्वजनिक गर्नुभएको हो। 469 पृष्ठ लामो सो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। प्रतिवेदनमा आयोगको परिचय, भ्रष्टाचारको प्रवृत्ति विश्लेषण, आयोगले प्रदान गरेको सुझाव र आगामी कार्यदिशा समावेश गरिएको आयोगले जनाएको छ। तहगत रूपमा हेर्दा सबैभन्दा बढ़ी उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 49.03% अर्थात 20,025 उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ। स्थानीय तहमा पनि सबैभन्दा धेरै उजुरी पर्ने 10 पालिकाको सूचीमा काठमाडौँ महानगरपालिका अग्रस्थानमा रहेको छ। काठमाडौँ महानगरपालिका विरूद्ध 2.20% अर्थात 441 उजुरी परेका छन्। त्यसपछि क्रमशः पोखरा महानगरपालिका, विदेह नगरपालिका, छिपहरमाई गाउँपालिका र जनकपुर उपमहानगरपालिका विरूद्ध मुद्दा परेका छन्।
11: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको पन्ध्रौं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको केन्द्रीय कार्य समिति बैठकमा थापाले महाधिवेशनको दिन पूर्व सभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताउनु भएको हो। उहाँले पार्टी विधान अनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्व सभापतिको औपचारिक विदाईको चरणमा पार्टी पुग्ने उल्लेख गर्नुभएको छ। विशेष महाधिवेशन पछिका मागहरू सम्बोधन भइसकेकाले अब छुट्टै महाधिवेशनको औचित्य नरहेको स्पष्ट पार्दै उहाँले असोज 3 र 4 गते हुने ओडा अधिवेशनमा निर्धक्क सहभागी हुन पनि तल्लो तहका कार्यकर्तालाई अपील गर्नुभएको छ। आजको बैठकमा देउवा पक्षबाट 40 जना भन्दा धेरै सहभागी भएका नेता मिन विश्वकर्माले जानकारी दिनुभएको हो। पर्सि शनिबारदेखि ओडा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेताहरू गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।
7: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचेतक क्रान्ति शिखा दिताको अभिव्यक्तिलाई लिएर जेएनजी शहीद परिवारले सिंहदरबार गेट अगाडि गरेको प्रदर्शनको विरोध गरेको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा रासोपाका महामन्त्री विपिन कुमार आचार्यले विरोध जनाउनु भएको हो। उहाँले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने र हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताउनुभयो। आचार्यले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधार भूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारणले सांसद विरूद्ध लतार्ने घिसार्ने र घर जलाउने तथा रक्तपात मच्चाउने जस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि उल्लेख गर्नुभएको छ। उहाँले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसदले निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो।
11: नेपालले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु न्याय क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाका रूपमा उठाउने भएको छ। सिंहदरबारमा आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भुगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थान सेल पूर्वाधार प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
7: सभामुख डोलप्रसाद आर्यले जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडै समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ। आजबाट शुरू भएको नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी 2083 को उद्घाटन गर्दै उहाँले हदबन्दी सम्बन्धी कानूनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। घर जग्गाको क्षेत्रमा 50 वर्षसम्म पुनः संशोधन गर्न नपर्ने गरी दिगो नागरिक मैत्री तथा भूगोल सुहाउँदो कानूनी निर्माणको प्रक्रिया अगाडि बढ़ेको पनि उहाँले बताउनु भएको छ। यस्तै घर जग्गाको क्षेत्रमा 50 वर्षसम्म पुनः संशोधन गर्न नपर्ने गरेर दिगो नागरिक मैत्री तथा भूगोल सुहाउँदो कानून निर्माणको प्रक्रिया अगाडि बढ़ेको उहाँले बताउनु भएको छ। सभामुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त्य गरेर देशमा नै मर्यादित रोजगारी सिर्जना गर्न व्यवसायलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले घर जग्गा व्यवसाय आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने सिमेन्ट छड बैंक बीमा र पूर्वाधार निर्माण जस्ता कैयौं क्षेत्रलाई जोड़ने प्रमुख आधार भएको बताउनुभयो।
11: नेपाली कम्युनिष्ट पार्टी नेकपा नेता वर्षमान पुनले सरकारलाई संविधान संशोधनमा अगाडि बढ़दा संविधानको मूल मर्मलाई ख्याल गर्न सुझाउनु भएको छ। 12 संविधान दिवसको अवसरमा नेशनल लजिस्लेटिभ एकाडेमीले बिहिबार राजधानीमा आयोजना गरेको संविधान कार्यान्वयनको 2 दशक अवसर र चुनौती विषय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। संविधानप्रतिको प्रतिबद्धता स्पष्ट गर्न सत्तारूढ राष्ट्रपालाई उहाँको आग्रह रहेको छ। आम मानिसले राष्ट्रपाबाट संविधान प्रतिको स्पष्ट प्रतिबद्धता खोजेको उहाँको भनाइरहेको थियो। पुनले संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष भूमिका नखेलेका नयाँ राजनीतिक शक्तिहरू राज्य संचालनको केन्द्रमा पुगेपछि उनीहरूको संविधान प्रतिको प्रतिबद्धतामाथि चासो हुनु स्वाभाविक भएको बताउनु भएको छ। संशोधनको नाममा पुनर्लेखन गर्न खोजिएको शंका भएपछि संविधान संशोधन बहस कार्यदलमा राष्ट्रपा बाहेक दल सहभागी नभएको पनि पुनले स्मरण गर्नुभएको छ।
7: पूर्वी नवलपरासी जिल्लाको हुप्सेखुर गाउँपालिका छमा रहेको गाभी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन र प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुने हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गर्दछ। यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भएर ज्यान समेत जान सक्ने भएकाले धुवा निस्किएको ठाउँ नजिकै नजान र नसुग्न पनि विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यस्तै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रील वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।
11: तपाईँ यति बेला साँझ 7 बजेको ढोरबालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
12: हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
16: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
17: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
16: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
17: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
16: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
11: यही आउँदो असोज 3 गते पहिलो शनिबार
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
21: उपचार हुने रोगहरू
20: उच्च रक्तचाप, मुटु रोग, छाती पाक्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
20: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
20: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
20: दैनिक इसिजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु
20: फोन नम्बर 065414233 र 98678187
21: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
22: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
23: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
22: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
23: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
22: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ
23: विस्तृत जानकारीका लागि सम्पर्क
24: 98461032 र 98461339
22: आयोजक श्री कृष्ण सृजनशील नेवा क्लब खैरनी टार
25: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
25: ओके ल डन
11: हजुर सिग्देल अफसेट प्रेस शुक्लागण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
25: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285343 र 9417000787 विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा अब बाँकी समाचारहरू तनहु क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले सांसद र जनता बीचको दूरी हटाउने उद्देश्यले आफूले निर्वाचन क्षेत्रका नागरिकसँग नियमित जनसंवाद गर्दै आएको बताउनु भएको छ बिहिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले प्रत्येक 3 महिनामा जनसंवाद गर्ने घोषणा गरे अनुसार हालसम्म 68 जनसंवाद कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभएको हो ती संवादबाट नागरिक 1,250 गुनासो तथा समस्या संकलन गरिएको र तीमध्ये केही समस्या समाधान समेत भइसकेको उहाँले बताउनु भएको छ नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने र सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले जनसंवादलाई निरन्तरता दिएको उहाँको भनाइरहेको थियो जनतासँग प्रत्यक्ष संवाद गर्दा स्थानीय स्तरमा रहेका विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित समस्या पहिचान गर्न सहज भएको उहाँले बताउनु भएको छ सांसद न्यौपानेले तनहु क्षेत्र नम्बर 2 रहेका साझा विकासका सवालमा सरकारको ठोस पहल आवश्यक रहेकोतर्फ संसदको ध्यान आकर्षण गराउनु भएको छ उहाँले श्रृंगपथ कृष्ण मार्ग दुलेगौड़ा हर्कपुर सड़क लगायतका सड़कलाई 12 महिना सञ्चालन योग्य हुने गरी स्तरोन्नति तथा कालोपत्री गर्नुपर्ने माग गर्नुभएको छ तनहुका विभिन्न क्षेत्रमा देखिएको बाँदर आतंक पनि नागरिकको साझा समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यान जानुपर्ने उहाँले बताउनु भएको छ नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधानका लागि स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै सांसद न्यौपानेले संघीय सरकारबाट आवश्यक बजेट नीति तथा कार्यक्रम सहित ठोस पहल गर्नुहुने धारणा राख्नु भएको छ
22: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको काम कार्यवाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ
7: सिंहदरबार स्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डाक्टर हरिप्रसाद लम्साल सहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उहाँले शिक्षक भर्ना बढुवा पाठ्यक्रम सुधार र आयोगसँग सम्बन्धित ऐन नियमावलीलाई समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमा नै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभएको छ। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अगाडि बढ़िरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गर्नुभयो।
11: तनहुँमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइने भएको छ। संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा बिहिबार बसेको बैठकले असोज दुई भोलि र पर्सि तीन गते दिवसका अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालका अनुसार भोलि र पर्सि सबै सरकारी निकाय प्रतिष्ठान संघ संस्थामा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने निर्णय भएको छ। भोलि र पर्सि सबै सरकारी निकाय प्रतिष्ठान तथा संघ संस्था राजनैतिक दलको कार्यालयमा दीपावली गर्ने, भोलि सरकारी कार्यालयमा सरसफाई गर्ने र पर्सि अनसन चौतारीमा झण्डोत्तोलन गर्ने, सोही दिन प्रभात फेरी र शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको छ। तीन गते साँझ अनसन चौतारीमा दीप प्रज्वलनको कार्यक्रम तय भएको छ।
7: नेकपा एमाले पनि संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ। एमालेका महासचिव शंकर पोखरियलले आज प्रदेश जिल्ला तथा पालिका कमिटीलाई पत्रचार गरेर यही असोजको तीन गते संविधान दिवसका अवसरमा विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभयो। महासचिव पोखरियलले संविधानको रक्षाको सन्देश प्रवाह गरेर आफ्नो क्षेत्र र स्तरमा प्रभात फेरि, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाई लगायतका रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गरेको सो पार्टीले जनाएको छ। एमाले संविधान दिवसलाई राष्ट्रिय महत्वका साथमा मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको हो।
11: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मुस्ताङको मार्फा स्थित सितोषण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरूवा उत्पादनका लागि टिस्यू कल्चर बायोटेक्नोलोजिस्टको स्थानीय दरबन्दी थप गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। घर पझौं जलवायु परिवर्तन सम्मेलन 2083 को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ आउनुभएकी मन्त्री चौधरीले आज बिहिबार घर पझौं गाउँपालिका तीन मार्फा स्थित सितोषण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताउनु भएको हो। केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हार्डब्रिड स्याउका बिरूवा उत्पादनका लागि बायोटेक्नोलोजिस्टको स्थानीय दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री चौधरीको ध्यान आकर्षण गराउनु भएको थियो।
7: गोर्खामा हुलाक सेवा मार्फत घरमा नै पासपोर्ट प्राप्त गर्ने सेवाग्राहीको संख्या 550 पुगेको छ। जिल्ला हुलाक कार्यालय गोर्खा मार्फत गत वैशाखको 15 गतेदेखि जिल्लाका विभिन्न स्थानमा घरमा नै राजधानी पुर्याउने सेवा सञ्चालन हुँदै आएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हालसम्म करिब 600 जनाले घरमा नै राजधानी प्राप्त गर्नका लागि फारम भरेका छन्। तीमध्ये 550 जनाले घरमा नै राजधानी बुझिसकेका छन् भने बाँकी सेवाग्राहीको राजधानी आउने क्रममा रहेको उहाँले बताउनुभयो। सरकारले गत चैतको 13 गते बसेको मन्त्री परिषदको बैठकबाट हुलाक मार्फत नागरिकको घर घरमा राजधानी पुर्याउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोर्खा बीचमा वैशाखको 15 गते सम्झौता भए पछाडि जिल्लामा यो सेवा शुरू गरिएको जिल्ला हुलाक अधिकृत विनोद गहिरेले जानकारी दिनुभयो।
11: नहरमा डुबेर बिहिबार आज एक वृद्धको मृत्यु भएको छ। चापाकोट नगरपालिका 8 माडीका 82 वर्षीय एम बहादुर महत छेत्रीको ज्याग्दी खोलाको सिंचाई शाखा नहरमा खसेर मृत्यु भएको हो। घरबाट करिब 800 मिटर पश्चिममा रहेको छोरीको घर जाँदै गर्दा आज साँझ 5 बजेतिर उहाँ अचानक चिप्लिएर नहरमा खस्नु भएको थियो। नहरमा डुबेर उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय चापाकोट र प्रहरी चौकी रत्नपुरबाट 7 जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घरमा श्रीमती छोरा र बुहारीसँग बस्दै आउनुभएका छेत्रीको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ।
7: यसैबीच स्याङ्जाकै वालिङ नगरपालिका वडा नम्बर 1 को पहाडे टारीमा मोटरसाइकल र इभीएक आपसमा ठक्कर खाँदा आज 2 जना गम्भीर घाइते भएका छन्। भित्री पक्की सड़क खण्डमा मिर्दीदेखि चापाकोट तर्फ जाँदै गरेको G1J8437 नम्बरको इभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको L5696P 5947 नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो। दुर्घटनामा रामपुर नगरपालिका वडा नम्बर 5 बस्ने 32 वर्षका सूरज अधिकारी र 23 वर्षका सरोज विक गम्भीर घाइते भएको प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। दुवै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारका लागि गण्डकी अस्पताल पोखरा उपचारका लागि ल्याइएको उहाँले बताउनुभयो। दुईवटै सवारी साधन र हाइस चालक भीरकोट नगरपालिका 8 रिपका 49 वर्षका चोक बहादुर गुरूङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अवस्थीले बताउनुभयो।
11: अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा भर्खरै बनेको 222 मिटर चौडा विशाल क्रेटर अर्थात खाल्डो पत्ता लगाएको छ। क्रेटर कुनै पनि ग्रह उपग्रह वा खगोलीय पिण्डको सतहमा रहेको कचौरा आकारको गोल खाल्डो हो। म्याकगेचिन नाम दिएको यो क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा झण्डै 1 शताब्दीमा एकपटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकहरूले अनुमान गरेका समाचार संस्था एएफपीले जनाएको छ। नासाका अनुसार सन् 2024 को वसन्तमा चन्द्रमासँग ठोकिएको धूमकेतु वा क्षुद्र ग्रहका कारण क्रेटर बनेको हो। 3-6 तले भवन जत्रो वस्तु ठोकिँदा बनेको अनुमान गरिएको यो क्रेटर नासाको लुनार रिकोनिसन्स अर्बिटर एलआरओका अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्विर तथा स्क्यान अध्ययन गर्ने क्रममा पत्ता लगाउनु भएको खबरमा उल्लेख छ।
7: इरान समर्थित हुती विद्रोहीहरूको आक्रमण तीव्र भएपछि यमनमा 1,25,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुतीहरू अगाडि बढेपछि सर्वसाधारणले घर छोडेर सुरक्षित स्थानतर्फ पलायन हुनु परेको हो। 4 महिनाकी गर्भवती इसराक अब्देल जलील र उहाँका श्रीमान मोहम्मद थावेट पनि विस्थापित हुने मध्येका रहेका छन्। हुती लडाकु नजिकिँदै गएपछि उनीहरूले 5 किलोमिटर पैदल यात्रा गरेपछि पहाड़ी बाटो हुँदै करिब 60 किलोमिटर सवारी साधनमा यात्रा गरेर दक्षिण पश्चिम शहर ताइज पुगेको बताएका छन्।
11: अन्तिममा खेल समाचार। फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै इन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल संघ एन्फाले सरकारसँग आग्रह गरेको छ। एन्फाद्वारा आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधरले एन्फा बन्द हुँदा खेलाड़ी र राष्ट्रिय टोलीको तयारी मात्र नभई त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन पनि प्रभावित भएको बताउनु भएको छ। उहाँले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनशीपमा नेपालको सहभागिता अन्यल भएको भन्दै यस विषयमा नेपालको सहभागिता सुनिश्चित गर्न तत्काल निर्णय आवश्यक रहेको बताउनु भएको हो। इन्फा बन्द हुँदा खेलाड़ी र राष्ट्रिय टोलीको तयारी मात्र होइन त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ तुलाधरले बताउनुभयो। इन्फाका प्रमुख कार्यकारी अधिकृत सीईओ तुलाधरले आर्थिक कठिनाईका कारण कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूमा गम्भीर तनाव उत्पन्न हुन सक्ने अवस्थातर्फ सरकारको ध्यानकर्षण गराउनु भएको छ। त्यसै गरी इन्फाका महासचिव किरण राईले साफ च्याम्पियनशीपमा नेपालको सहभागिताबारे सरकारले तत्काल स्पष्ट निर्णय गर्नुपर्ने बताउनु भएको छ।
7: हामी यिनै खबरहरू सँगसँगै धोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
11: विनाशकारी बाढ़ी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूको निष्कर्ष नेपालले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाका रूपमा उठाउने।
7: 15 महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन कांग्रेसका पूर्व सभापति देउबालाई गगन थापाको आग्रह। संविधानको मूल मर्ममा प्रहार गरी अर्को द्वन्द निम्तन सक्ने नेकपाका नेता वर्षमान पुनको चेतावनी।
11: एक वर्षमा 40,500 बढ़ी भ्रष्टाचारको उजुरी दर्ता, सबैभन्दा धेरै स्थानीय तह विरूद्ध उजुरी परेको प्रतिवेदन सार्वजनिक, गोर्खामा हुलाक सेवा मार्फत 550 जनालाई घरमै पासपोर्ट वितरण।
7: चन्द्रमामा नयाँ विशाल खाल्टो भेटिएको वैज्ञानिकहरूको दावी। इरान समर्थित हुथी विद्रोहीहरूको आक्रमण तीव्र भएपछि यमनमा 1,25,000 भन्दा धेरै मानिस विस्थापित।
11: र फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै इन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बढाउन सरकारसँग आग्रह।
7: अवस्थ यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचार सहित उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
4: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9008535537 र 9806615899।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
1: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
10: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
12: मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर।

0: साठी एघार चार सय पैतालिस र अन्ठानब्बे पाँच साठी बिस चार सय पैतालिस।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन अन्ठानब्बे पाँच साठी बत्तीस चार सय पचहत्तर र अन्ठानब्बे शून्य एघार बत्तीस चार सय पचहत्तर।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल अन्ठानब्बे एक एक चालिस पैतिस छ सय बाइस।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई,
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल अन्ठानब्बे पाँच साठी बैसठी शून्य उन्तिस।
0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको सत्रौं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्लागण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
10: १०३.८ अन्तर्मनको आवाज।

कुरा आगो पनि बोल्ने छु म चिसो पनि बरफ छै विश्व दुखी बोल्ने छ हेर्ने पाल्दै छ फरक नै अरू भन्दा अनुपम छ मेरो साल ढाल पनि नआइस मेरो सामु खोक्रो खोलेको खाल पनि दुई सालो चाहिँ गर्दैछु छयालिसको साल पनि पस्ता

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850301353।
7: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9540661268 र 9550602068।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
10: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
2: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
12: मिति यही असोज 8 गते देखि 18 गते सम्म
2: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
12: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान
2: महोत्सवका मुख्य आकर्षणहरू
12: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
2: बालुद्यान एवं रमाइलो मेला
12: दशैं तिहार सस्तो बजार
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
12: स्थानीय कला संस्कृतिको प्रदर्शनी
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
12: साथमा लाइभ कन्सर्ट
2: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
13: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
14: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
13: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
14: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
13: गण्डकी मेडिकल हल दुलेगौंडा हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
14: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 0665 93 369
15: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
14: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
15: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
14: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
15: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
14: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0141 54 674 र 98 4 60 23 420
16: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
17: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
18: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
12: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा मुक्तिनाथ विकास बैङ्कबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98 5 60 57 731 98 0 66 57 731
19: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
19: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9855083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
22: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
23: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
22: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
23: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
24: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
25: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
24: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9845010950।

0: 1. Studio Dungeon.
1: अहिले रातिको 8 बज्यो।
2: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165931।
3: एपी स्टोर दुलेगौडा सिर्जना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
4: मोबाइल 9865078634 र 9781107090।
5: काली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।

तपाईलाई हार्दिक स्वागत छ। तपाईँहरू हेर्दै हुनुहुन्छ कार्यक्रम त्रिवेणी। सदाका चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ। म कार्यक्रम प्रस्तुता इप्सल सञ्जाल। कार्यक्रम त्रिवेणी प्रत्येक मंगलबार र शनिबार साँझ 7 बजे स्पेस पोकेट टेलिभिजनबाट प्रसारण हुने गर्दछ। आज मिठो दोहोरी गाउनका लागि उपस्थित भइसक्नु भएको छ दोहोरी च्याम्पियन आदरणीय सर प्रकाश पराजुली। यहाँलाई स्वागत गर्न चाहन्छौ। त्यसै गरी प्रकाश पराजुलीलाई साथ दिनको लागि छेउमा हुनुहुन्छ खैन्द्र प्रसाद नेपाली। त्यसै गरी प्रकाश अधिकारी। आज यो दोहोरी गम्सगम्सी गर्नको लागि म आफै उपस्थित भएको छु। मेरो छेउमा हुनुहुन्छ अप्सरा विष्ट, त्यसै गरी विपना आसिन। यहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। त्यसै गरी स्वरमा सुगन्ध भर्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण वाद्य वादन कलाकारहरूलाई एकैचोटि सम्मान र स्वागत गर्न चाहन्छु। आजको हाम्रो भाका रहेको छ फूलमा भमरा। यो गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टा सर्जकलाई सम्मान गर्दै आजको हाम्रो दोहोरीको मेलोतर्फ लाग्दछौँ।

0: 103.8 अन्तर्मनको आवाज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालक
5: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा 2.5 साता भन्दा बढी अवरुद्ध कृष्णगिरको अस्थायी बाटो आज बिहिबारबाट खुला। सड़क विभागका प्रमुख भन्छन्,
6: अर्को वर्ष अगाडि हामी कृष्णगिरको तलबाट एक वाल लाएर यसलाई अझै हामी बलियो बनाउँछौँ। यसलाई पमेलो भाइरहेको थियो, त्यो अलिक त्यसलाई अलिकति समय लाग्छ।
5: विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको ठूलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष। अनि
7: दिमागले काम गर्दिन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ, छोरीले जहिले पाएमा मात्रै खोज्छ।
5: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीड़ाबारे सुन्नुहुनेछ एक रिपोर्ट। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
8: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्र संघले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्र संघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने, यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौं भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री ईयूसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मल्लिकले अदालतको ढोका ढकढकाएका थिए। गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छाअनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
5: पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँचिएसँगै 2.5 साता भन्दा बढ़ी समय अवरूद्ध भएको काठमाडौँ जोडिने मुगलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाडौँ उपत्यका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौ।
6: कृष्णवीर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हामी हो यो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबलाइज गरेका थियौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपबाटै खोलाएको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यसको परमानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ।
5: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
6: तत्काल चाहिँ हामीले यसको ठिक अगाडिबाट फिसिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेगा रस्तामा गएर काम सुरु गरिसकेका छौँ, र बाँकीलाई बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ। र अझ यही कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
5: बाइपासको रूपमा भन्नुभएको
6: गर्ने भनेर हामीले काम गरिरहेको
5: छौँ। तपाईँहरूले अब कृष्णवीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी, धेरैतिर अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेकोशी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
6: कृष्णवीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन त्यहाँ, तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ। स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिला त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो। अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
5: जस्तो यसबीचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
6: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
5: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपल्ट पनि झन् प्रष्ट देखियो। अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी देखियो।
6: डिपी हाइवे
5: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
6: अहिले रिहाब गरिरहेको छौँ। अब डिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्टट्याग र डिपी हाइवे नै हुन्छ, र कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो।
5: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त?
6: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै ठाउँ त वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब अझ यो अहिलेको डिजास्टरबाट भयो नै।
5: अन्तिममा अब यो कृष्णवीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
6: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टोवाल लाएर यसलाई अझै हामी चाहिँ बलियो बनाउँछौँ। यसलाई फिसिङबाट बेनीघाट त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल भाइरहेको थियो, त्यो अलिक त्यसलाई अलिकति समय लाग्छ।
5: उनी थिए सड़क विभागका महानिर्देशक विजय जयसी। यो बीबीसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 वटा होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्।
9: तीन साता अघिको विनाशकारी बाढ़ीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कयौंका परिवार बिथुली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रो साथी शक्तिमाया तामाङ।
10: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा दस गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढ़ीमा बेपत्ता भएपछि साथमा भएको दुई सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
7: आफूले थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाएमा मात्रै खोज्छ, भोलि दिन गएर कस्तो हुने हो।
10: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढ़ीमा तीन छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने,
11: यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बाँच्ने, के सोध्ने, माने थाम्दै सक्दैन, बाउ आमा छ, अलिकति यस्तै बाल्नु पर्यो।
10: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए। उनले भने सुख दुःख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
12: उसले मैया दया गरेको, खानु पकाएर दिने याद पनि आउँछ, आँसु पनि झरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यस्तो भएर धेरै चिन्ता भइरहेछ।
10: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
9: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढ़ी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा, यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
13: यो रिपोर्टले नेपालको जुन भोटेको चिगो जलवायु परिवर्तनको प्रलय भनौ अथवा विपद जुन बिहोर्नु पर्यो, यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्ट एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
9: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
13: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
9: 7 खर्ब 33 नेपाली रुपियाँ,
13: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू स्कुल जान पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ, र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन, र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
9: कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढ़ीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 शिविरमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 36 प्रतिवेदन पेश गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढ़ी र संघीय सरकारबारे 15,000 भन्दा बढ़ी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश नेउपाने:
14: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढ़िरहेको अवस्था छ। यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित गरी करिब करिब 50% हारेमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
9: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103 थोप्लो 8 अन्तर्मन को आवाज
1: लौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81 115
3: ल किन हो हामी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
4: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
3: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
4: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
4: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560 66 136 र 98151 66 136
6: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466 18 817
8: स्टुडियो टाइमचेक
9: अहिले रातिको 9 बज्यो
2: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083,
3: मिति यही असोज 8 गतेदेखि 18 गतेसम्म।
2: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
3: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेरी खेल मैदान।
2: महोत्सवका मुख्य आकर्षणहरू:
3: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
2: बालुद्यान एवं रमाइलो मेला,
3: दशैं तिहार सस्तो बजार,
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
3: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
3: साथमा लाइभ कन्सर्ट।
2: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।

0: 103.8
1: अन्तर्मनको आवाज
2: खैरिनी चार महिला विकास बहुद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
3: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
2: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुत अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746786081।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
0: शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033958 र 9845010950।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो दाइचेन अहिले रातिको 10 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प पोस्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवारी छिटो छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 लिएको छ हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो नियमावली लागू भएसँगै सरकारी निकायहरूमै फाइल दर्ता टिप्पणी र स्वीकृत र डिजिटल हस्ताक्षर जस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणाली मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ निर्णय प्रक्रियालाई सहज बनाउने टिप्पणीको तह घटाइएको छ मन्त्री स्तरबाट हुने निर्णयमा धेरैमा तीन तह र सामान्य विषयमा धेरैमा दुई तह मात्र रहने व्यवस्था गरिएको छ फाइल दर्ता हुनासाथ स्वत समयमा गणना शुरू हुनेछ र तोकिएको समयभित्र कार्यवाही नभएमा 24 घण्टाभित्र फाइल स्वत माथिल्लो तहमा पुग्नेछ कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न सकिने तथा सेवाग्राहीलाई मोबाइल एप र एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन् निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारीमा पूरा नगर्ने पदाधिकारीलाई विभागीय कार्यवाही र कार्य सम्पादन मूल्याङ्कनमा अंक कटौती गरिनेछ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किन नभई अझ परिपक्व र सुलभ लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ़ने उद्देश्य र संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन् नेशनल लेजिस्लेटिव एकाडेमीले आज यहाँ आयोजना गरेको संविधान कार्यान्वयनको दोस्रो दशक अवसर र चुनौती विषयक अन्तर्क्रियामा उहाँले समय र समाज र अन्य आकांक्षाको परिवर्तनसँगै संविधान निरन्तरता परिमार्जन र संशोधन विषयमा बन्नुपर्ने बताएका छन् संविधान स्थिरता र आधार आवश्यक हो तर पनि केही आधारभूत सिद्धान्त बाहेक संविधान अपरिवर्तन र दस्तावेज होइन अध्यक्ष दाहालले भने तर संविधान संशोधनलाई कुनै एक वर्ष समुदाय र दल स्वार्थ केन्द्रित कदापि बनाउनु हुँदैन उनले संविधान संशोधनको बहस संघीयताको मर्मलाई सर्वोपरि राखेर तीनै तहको सरकारको भूमिका आधार क्षमता र गरिमालाई अझ सुदृढ बनाउने दिशा केन्द्रित हुनुपर्ने जोड़ दिएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले सरकार राज्य सञ्चालन सुशासन रोजगारी शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएका छन् प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकार तथा वर्तमान सरकार कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गरे उनले मन्त्रीहरूले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको भन्दै आलोचना पनि गरे शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारको प्रभावकारी काम गर्न नसकेको सांसद भाटको आरोप छ उनले रासायनिक मलको उपलब्धताका लागि करोड़ौं रूपैयाँ विनियोजन गरिए पनि किसानले मल पाउन नसकेको उनको भनाइरहेको छ। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका छमा रहेको घागी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवाँ विषाद कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक प्रशिक्षणका अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाको यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएको धुवा निस्किएको ठाउँमा नजिक नजान र घुम्न नसुक्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खुल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानीमा पिउन र प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। सिलिमे जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालिएको पाँचवटा शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रमा सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिन राज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरेको सिलिमे जलविद्युत कम्पनीका प्रबन्धक निर्देशक बाबुराम महर्जनले जानकारी दिनुभयो। उद्धार टोली विद्युत केन्द्रको सुरुङको बाहिरी भेगबाट बाघदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। भोजाङमा जिउदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजाङका अनुसार जय पृथ्वी नगरपालिका 10 चैनपुर स्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने जय पृथ्वी नगरपालिका 3 पडेस बस्ने 42 वर्षीय विमला देवी रोकेयालाई पक्राउ गरिएको हो। रसुवाको बाढ़ीका क्रममा बेपत्ता भएका पत्रकार टेकराज थामी अहिलेसम्म नभेटिएपछि शनिबार अन्त्येष्टि गरिने भएको छ। परिवारको सल्लाह र निर्णय बमोजिम पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको नेपाल थामी समाजले जानकारी दिएको हो। नयाँ पत्रिकाका कार्यरत पत्रकार थामी कार्यालयबाट 4 दिनका लागि विदा लिएर रसुवातर्फ गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए। उनी चीनतर्फ पुगे नपुगे पुष्टि हुन नसकेको नयाँ पत्रिकाले जनाएको छ। बाढ़ी आउने आएको अघिल्लो दिन रसुवातर्फ लागेको थामीका बेलुका परिवारसँग सम्पर्क भएको थियो। त्यस यता उनको कसैसँग सम्पर्क नभएको श्रीमती कालिका खड्काले बताएकी छन्। म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा 11,66,626 रूपियाँ जम्मा गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट जम्मा भएको उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिए। गाउँपालिकाका प्रकोप व्यवस्थापन कोषबाट 2 लाख, जनप्रतिनिधिहरूबाट 2,10,000 र कर्मचारीको तलबबाट 7,66,626 रूपियाँ कोषमा जम्मा गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले महाविपदबाट सृजित परिस्थितिमा राहत र उद्धार पुनस्थापनाका कामलाई सघाउन सहयोग गरिएको जनाए। रघुगंगा भदौ 10 गते बाढ़ी आएपछि अध्यक्ष स्तरीय निर्णयबाट गाउँपालिकाका प्रकोप व्यवस्थापन कोषबाट 2 लाख उपलब्ध गराउने निर्णय गरेको थियो। सो रकममा जनप्रतिनिधिहरूको भदौ जनप्रतिनिधिहरूको भदौ महिनाको मासिक सुविधा तथा श्रेणीमीन कर्मचारीको दुई दिन, सहायक कर्मचारीको पाँच दिन र अधिकृत स्तरका कर्मचारीको सात दिन तलब भत्ता कटी गरी कोषमा जम्मा गरिएको हो। गण्डकी प्रदेशका दश जिल्लामा गत पुष माघदेखि हालसम्म 2611 जनाको डेंगू संक्रमण पुष्टि भएको छ। मनाङमा यस वर्ष अहिलेसम्म डेंगूको संक्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। गत जुलाई पछि डेंगू संक्रमणको दर बढ़ेको केन्द्रका निर्देशक मनमोहक मिश्रले बताए। गत जेठ र असारमा 415 जनामा संक्रमण पुष्टि भएकामा साउनमा त्यो संख्या बढ़ेर 1247 पुगेको थियो। भदौ लगायतै 382 जनामा डेंगूको संक्रमण देखिएको छ। पछिल्लो हप्ता सेप्टेम्बर 7-13 भित्रमा 228 जनामा संक्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिए। त्यसमध्ये सबैभन्दा बढ़ी बागलुङमा 170 जना संक्रमण देखिएको छ। सोही अवधिमा कास्कीका 20, पर्वतमा 16, म्याग्दीमा 7, गोर्खामा 6, स्याङ्जामा 4, तनहुँमा 3 र लमजुङमा 2 जनाको उक्त संक्रमण पुष्टि भएको थियो। अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्णभीरमा बाढ़ीले सड़क बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। आज बिहानदेखि कृष्णभीर हुँदै दुईतर्फी नै गाड़ी चल्न थालेको हुन्। सड़क भाँसिएपछि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सड़कमा नयाँ ट्र्याक खोलेर बिहिबार बिहानबाट दुईतर्फी नै यातायात सञ्चालन गरिएको हो। 10 भदौमा आएको भोटेकोसी बाढ़ीले त्रिशुलीले सड़कको तल्लो भाग बगाएपछि सड़क पूरै भाँसिएको थियो। 14 भदौबाट पूर्ण रूपमा सड़क अवरूद्ध बनेपछि गत भदौ 18 गतदेखि नजिकै रहेको डिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो। सभामुख डुलप्रसाद अर्यालले जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन्। आजदेखि शुरू भएको नवौ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी 2083 उद्घाटन गर्दै उनले हदबन्दी सम्बन्धी कानूनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। घर जग्गाको क्षेत्रमा 50 वर्षसम्म पुनः संशोधन गर्न नपर्ने गरी दिगो नागरिक मैत्री तथा भूगोल सौदो कानून निर्माणको प्रक्रिया अघि बढ़ेको उनले बताएका छन्। समाभुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त्य गरी देशमै मर्यादित रोजगारी सिर्जना गरी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने जोड़ दिए। उनले घर जग्गा व्यवसाय आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने समेत सिमेन्ट छड बैंक बीमा र पूर्वाधार निर्माण जस्ता कयौं क्षेत्रलाई जोड्ने प्रमुख आधार भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता वर्षमान पुनले सरकारलाई संविधान संशोधनमा अगाडि बढ़दा संविधानको मूल मर्मलाई ख्याल गर्न सुझाव दिएका छन्। 12 संविधान दिवसको अवसरमा नेशनल लेजिस्लेटिभ एकाडेमीले बिहिबार राजधानीमा आयोजना गरेको संविधान कार्यान्वयनको दोस्रो दशक अवसर र चुनौती विषय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संविधान प्रतिको प्रतिबद्धता स्पष्ट गर्न सत्तारूढ रासोपालाई उनको आग्रह छ। आम मानिसले रासोपाबाट संविधान प्रतिको स्पष्ट प्रतिबद्धता खोजेको उनको भनाइ थियो। पुनले संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष भूमिका नखेलेको नयाँ राजनैतिक शक्तिहरू राज्य सञ्चालनको केन्द्रमा पुगेपछि उनीहरूको संविधान प्रतिको प्रतिबद्धतामाथि चासो हुन स्वाभाविक भएको बताएका छन्। संशोधनको नाममा पुनलेखित गर्न खोजिएको शंका भएपछि संविधान संशोधन बहस कार्यदलमा रासोपा बाहेक दल सहभागी नभएको पनि पुनले स्मरण गरेका छन्। लायन्स क्लब अफ शुक्ला गण्डकीले मुक्तिनाथ शुक्ला गण्डकी चेवन धाममा रहेको ज्येष्ठ नागरिक का लागि खाद्यान्न सहयोग गरेको छ। बिहिबार क्लबले धाम परिसरमा नै पुगेर चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो। तनहुको शुक्ला गण्डकी नगरपालिका छ खैरेनीटारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 27,677 रूपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा भएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि सो रकम प्रदान गरिएको सहकारीका अध्यक्ष रेशमलाल पौडेलले जानकारी दिए। साथै सहकारीले हराएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतक प्रति श्रद्धांजलि व्यक्त गरेको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
5: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुखलागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635-93-369।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त, खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एक्लेटोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
12: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोपाइटर कीर्तिमान थापा मगर।
15: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
16: नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट र नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 2 गते शुक्रबार, नेपाल सम्बत 1146, भाद्र शुक्ला पक्षको सप्तमी तिथि, सन् 2026 सेप्टेम्बर 18 तारीख। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। बोटेकोशी बाढीमा जलवायु परिवर्तनको ठूलो भूमिका, 2082 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष। प्राधिकरणका अनुसार भुटेकोशी बाढीमा परेर 1,103 जनाको ज्यान गएको पुष्टि, चिलिमेको सुरुङबाट निकालेका 5 शव आफन्तले बुझे। कृष्णभिरमा बाटो खुलेपछि काठमाडौँमा ग्यासको मूल्य घट्यो, अब भने पुरानै मूल्य 2060 रुपियाँ प्रति सिलिण्डर मूल्य पर्ने। 2 महिनामा सरकारको आमदानी भन्दा खर्च 9,72,00,000,000 रूपियाँले धेरै, अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य। आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी दर्ता। नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्तमान महासचिव बनाउने बहस शुरू। पोखरा र भैरवमा साउदीका जहाज आउने बाटो खुल्यो, नेपाल र साउदी अरब बीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर। पार्टी विभाजन प्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाद्वारा मध्यमार्गी समझदारीका लागि आग्रह। महाधिवेशन स्थगित गरेर देउबा सहित अग्रसँग संवाद गर्न गगन थापा गगनलाई पूर्ण बहादुरको आग्रह। संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने नेकपा एमालेको तयारी। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो 14,56,00,00,000। स्याङ्जाको चापाकोटमा नहरमा डुबेर हिजो बिहिबार एक वृद्धको मृत्यु। पोखराको सोराङकोटमा 2.5 करोड़को नयाँ प्रहरी चौकी भवन निर्माण। सुरक्षा व्यवस्था मजबूत पार्न प्रहरी चौकीको भूमिका उच्च रहने विश्वास। गोर्खामा हुलाक सेवा मार्फत घरमै राहदानी पासपोर्ट प्राप्त गर्ने सेवाग्राहीको संख्या 550 पुग्यो। जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सभामुख डोल प्रसाद अर्यालको सुझाव। संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउन मातहतका सबै कमिटीलाई नेकपा एमालेको निर्देशन। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका 6 रहेको घाँसी भिरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि। मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरूवा उत्पादनका लागि टिस्यू कल्चर बायोटेक्नोलोजिस्टको स्थानीय दरबन्दी थप गर्न पहल गर्ने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको प्रतिबद्धता। संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु न्याय क्षति तथा नोक्सानीको र हिमाली क्षेत्रको संरक्षणलाई नेपालले प्रमुख एजेण्डाका रूपमा उठाउने। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सशक्त क्रान्ति शिखा रितालको अभिव्यक्तिलाई लिएर जेन्जी सहित परिवारले सिंहदरबारमा गेट अगाडि गरेको प्रदर्शनको विरोध। कृष्णभीरको सड़क खुलेपछि तीन खोलामा पनि सञ्चालन। चितवनमा 2 महिनामा 92 जना डेंगू संक्रमित। चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै। विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्र संघको भनाई। हुती आक्रमणपछि यमनमा 1,25,000 भन्दा बढ़ी विस्थापित। भारतमा 10 माओवादीलाई मृत्युदण्डको सजाय। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबल नेपाल लगातार 2 हार सहित समूह चरणबाट बाहिरियो। र एनपीएलमा श्रीलंकन कप्तान चरित असलंकाले विराटनगरबाट खेल्ने। अवस्था यिनै खबरहरूसँगै आजका लागि ढोरबराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित सृष्टि खत्री विदा हुन्छु। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मायापुन,
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
22: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
23: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
24: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
23: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
24: त्यसो भए कहाँ जाने त कान्छा?
23: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
24: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
25: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
26: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856011445 र 9856020445।
27: हजुर, दान गरौ।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
0: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: दान गरौ, सकेको गरौ, सबैले गरौ।
26: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
28: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
29: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
28: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
29: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
28: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98-1-71-656।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
24: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
6: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
24: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560-31053।

0: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौंडा बिपी चोक
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
3: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो Thank you.

0: सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिवार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
2: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746780681।
5: एक सय 103.8 अन्तर्मनको आवाज।
6: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 2 गते शुक्रबार भाद्र शुक्ल पक्षको सप्तमी तिथि सन् 2026 सेप्टेम्बर 18 तारीख। श्रोता वृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुरीगौड़ा स्थित बनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणकर गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। भित्री आठ र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढ़ाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामिप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 3 रहेको छ। आर्थिक दृष्टिले दिन फलदायी रहनेछ र आमदानीका नयाँ मार्गहरू असहजै पहिल्याउन सकिनेछ। बोलीमा मिठास कायम राख्दा मान सम्मान एवं सामाजिक प्रतिष्ठामा चौतर्फी वृद्धि हुनेछ। पुराना साथीभाइको दर्विलो साथले आँटेका योजनाहरू द्रुत गतिमा अघि बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 6 रहेको छ। मिथुन राशि। सहकर्मीहरूसँगको सुमधुर समन्वयले कठिन मानिएका जिम्मेवारी पनि सजिलै र मुस्कुराउँदै फत्ते हुनेछन्। रचनात्मक काममा मन रमाउनुका साथै नयाँ ज्ञान र सिप आर्जन गर्ने सुन्दर अवसर मिल्नेछ। प्रियजनसँगको रमाइलो भेटघाटले दिनभरिको थकान मेटाई नयाँ ऊर्जा दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 5 रहेको छ। कर्कट राशि। पारिवारिक मेलमिलाप र आत्मीयताले घरयासी वातावरणलाई निकै सुखद र आनन्दमय बनाउनेछ। व्यवसायमा समय